खर्चतर्फको प्रविष्ट भइसकेको र पुँजीगत तर्फका योजना तथा कार्यक्रम प्रविष्टको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ। आर्थिक विधेयक, विनियोजन विधेयक, मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31,17,99,000 बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक स्रोत बढ्न नसक्दा वर्षेनी बजेट निर्माणमा प्रदेश सरकारलाई दबाव पर्ने गरेको छ। प्रदेशभित्रका स्थानीय तह, निजी क्षेत्र लगायत सरोकार भएका पक्षहरूसँग प्री बजेट छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढाइएको महाशाखा प्रमुख रिजालले बताउनु भएको छ। कार्यान्वयन योग्य र प्रदेशको यथार्थता अनुसारको बजेट ल्याउने तयारी मन्त्रालयको छ। प्रदेश सरकारले असार 1 गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देशीय सहकारी लिमिटेडका 132 ऋणीको नाम सार्वजनिक गरेको छ। ती मध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देशीय सहकारीका 120 जना छन्। समितिले गत वैशाख 23 गतेको निर्णय अनुसार ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी छिटो ऋण चुक्ता गर्न सूचित गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने वा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ। मुलुकका 13,736 सामुदायिक विद्यालय 100 जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार यो संख्या कुल सामुदायिक विद्यालयको 50.86% हो। यसको अर्थ आधा भन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या 100 भन्दा तल रहेको छ। हाल मुलुकभर 35,951 विद्यालयमा 25,630 सामुदायिक र 8,941 संस्थागत विद्यालय छन्। सबै विद्यालयमा 70,40,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड रूपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रूपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान तथा पालिकाको जिम्मेवारी भएकाले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ। फिफा विश्वकप 2026 उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सह जित निकालेको छ। मेक्सिकोको आइकोनिक एज टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। 3 फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अक्जेक्टा स्टेडियममा क्यापासिटी क्राउड अघि मेक्सिकोका लागि जुलियन क्विनोस र राउल जिमेनेजले 1-1 गोल गर्नुभयो। 2 गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाउनु भएको थियो। खेलको 9 मिनटमा जुलियन क्विनो नेसले गोल गर्दै शुरूआती अग्रता लिनुभएको हो। दक्षिण अफ्रिकाका गोलकिपर रोन वेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो। इरिक लिराले दिएको पासलाई जुनिएले गोलमा परिणत गर्नुभयो। उहाँले नै 42 मिनटमा गरेको प्रहार गोल पोस्टमा लागेर फर्कियो। विपक्षी खेलाडीलाई लडाएपछि 49 मिनटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका 10 खेलाडीमा सीमित रह्यो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपमा तत्कालीन माओवादी नेता गोविन्द बहादुर बटालालाई 10 वर्षको कैद सजाय सुनाएको छ। यसअघि उनलाई सफाई दिइएको थियो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको इजलासले यसअघि सर्वोच्चबाटै भएको फैसला उल्टाउँदै बिहिबार बटालालाई 10 वर्षको कैद सजाय सुनाएको हो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुगेको छ।
1: मन्त्रालयहरूलाई तोकिएको बजेट सिलिङ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। चालू खर्चतर्फको प्रविष्ट भइसकेको र पुँजीगत तर्फका योजना तथा कार्यक्रम प्रविष्टको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ। आर्थिक विधेयक, विनियोजन विधेयक, मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31,17,99,00,000 बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक स्रोत बढ्न नसक्दा वर्षेनी बजेट निर्माणमा प्रदेश सरकारलाई दबाव पर्ने गरेको छ। प्रदेशभित्रका स्थानीय तह, निजी क्षेत्र लगायत सरोकार भएका पक्षहरूसँग प्री बजेट छलफल गरी प्राप्त सुझाव र परामर्श

0: उद्देश्यका आधारमा बजेट निर्माणलाई अगाडि बढाइएको महाशाखा प्रमुख रिजालले बताउनु भएको छ। कार्यान्वयन योग्य र प्रदेशको यथार्थता अनुसारको बजेट ल्याउने तयारी मन्त्रालयको छ। प्रदेश सरकारले असार 1 गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
1: पहाड़ी जिल्लाका किसान जंगली जनावरले बाली नाली सखा पार्न थालेपछि बाध्य भएर बसाई सहने गरेको सुनिएकै हो। तर तराईका किसानले समेत पहाड़मा जस्तै गरी जंगली जनावरले बाली नाली खाइदिन थालेको भन्दै पीड़ा पोखेका छन्। पोटलबाट छवि पाण्डे।
2: रूपन्देही जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुरे तलको बस्तीमा बदेल, दुम्सी, मृग, बाँदर, नीलगाई लगायत जंगली जनावरले किसानलाई शास्ति दिएका छन्। तराईका किसानले लगाएको मकै, चैते धान, आलु जंगली जनावरले खाइदिन थालेपछि किसानको पीड़ा सुरु भएको छ। रूपन्देही सैन्य महिना सालझण्डकी राधिका बिक। चुरे पहाडको काखको बस्ती देवदह नगरपालिकादेखि बुटवल हुँदै सैना मैना नगरपालिका सालझनीसम्मको भागमा जंगली जनावरको ठूलो समस्या छ। सामुदायिक वनहरूले वन संरक्षण गर्न थालेपछि वन क्षेत्र भरिएर घना जंगल भएको छ। त्यसको कारण जंगली जनावर बढेका छन्। वन बढेपछि किसानको बाली नाली जोगाउन समस्या परेको छ। तराईमा खास गरी बदेल, तुम्सी र नीलगाईले किसानको बाली दिउँसो मात्रै होइन रातिमा समेत खाइदिन थालेको छ। सैनामाना नगरपालिका 10 का रामु अर्याल।
3: मकै बालीमा अलि पछि गसी आलुमा अलि पछि गसी जे भेटाउँछ त्यसले अब त्यस्तै खर्सिने वन्यजन्तु गाईहरूले सताउँछन् बेला बेलामा, कहिले बदलले सताउँछ। नीलगाईको पनि समस्या छ, पछिल्लो अवस्थामा बदलले यसरी समस्या बनिरहेको छ। राति पनि आउँछ, दिउँसो पनि आउँछ सर, दिउँसो पनि आउने, राति पनि आउने, अनि खाइदिने मकैहरू खाइदिने, अब खन्ने खोर्सिने बाटो भ्रुङ पारिदिने, एकै दिन एक डेढ घन्टा वा पारिदिएर जान्छ।
2: देवदहकी गीता सापकोटा धान, मकै, गहुँ र दलहन खेतीमा जंगली जनावरले समस्या पारेको गुनासो गर्नुभयो। उहाँका अनुसार बदलले धेरै हानि पुर्याएको छ। जंगली जनावरले कुनै कुनै बाली नखाए पनि बाली कुच्ने, होडल्ने गर्दा खेती गर्न गाह्रो भएको छ। चुरे क्षेत्रको तलको बस्ती पुरै खुला भएको कारण जंगली जनावर नियन्त्रणको काम असम्भव देखिएको छ।
1: विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजय शुरूआत गरेको छ। दक्षिण अफ्रिकालाई 2-0 हराउँदै मेक्सिकोले अङ्क तालिकामा 3 अङ्क पनि जोडेको छ। मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेजले गर्नुभएको थियो। उहाँले खेलको 9 मिनटमा विश्वकपको यो संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाउनु भएको हो। पहिलो हाफमा 1-0 अग्रता लिएको मेक्सिकोका लागि खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टीमलाई 2-0 स्थितिमा पुर्याउनु भयो। खेलमा दक्षिण अफ्रिकाका 2 र मेक्सिकोका 1 खेलाडीले रातो कार्ड समेत पाएका छन्। मुलुकका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौँ लगायत केही भूभागमा बिहानैबाट वर्षा भइरहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र मध्य प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका थोरै तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
4: BFBS, Gorkha Radio Home.

काली छिनमा नशा लाग्यो खुट्टा भयो बाङ्गे छत्रे टोपी खोल खाल पारी थाप्ला पारे नाङ्गे यता उति लर बराउँदा मुतमा भिज्यो जाङ्गे तरुणीले रुपियाँ पैसा भित्र लगे टाङ्गे बल्ल खाइस्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजयी शुरूआत गरेको छ। दक्षिण अफ्रिकालाई 2-0 हराउँदै मेक्सिकोले अङ्क तालिकामा 3 अङ्क पनि जोडेको छ। मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेसले गर्नुभयो। क्विनेसले खेलको 9 मिनटमा विश्वकपको यो संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाउनु भएको हो। पहिलो हाफमा 1-0 अग्रता लिएको मेक्सिकोका लागि खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टीमलाई 2-0 स्थितिमा पुर्याउनु भयो। खेलमा दक्षिण अफ्रिकाका 2 र मेक्सिकोका 1 खेलाडीले रातो कार्ड पाएका छन्। आज हुने समूह ए अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच केही बेरमा प्रतिस्पर्धा हुँदैछ। यो खेल नेपाली समयअनुसार अहिले 7:45 सुरु हुँदैछ। फिफा विश्वकप फुटबल 2026का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिनेलाई खेल प्रदर्शनीमा रोक लगाएको जानकारी दिएको छ। पूर्व स्वीकृति नलिई रातिका बेला ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा पारी समुदायमा असर गर्ने एवं शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन काठमाडौँ प्रशासनले सबैसँग अनुरोध गरेको छ। खेलको प्रत्यक्ष प्रसारणको स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ। निवेदनमा शर्तहरूको अधीनमा रही संस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै अनुमति दिइने कार्यालयले जनाएको छ। काठमाडौँ प्रशासनले सूचनाको अवज्ञा गर्ने र फुटबलको प्रत्यक्ष प्रसारणको नाममा भीड़भाड गर्ने, अमर्यादित उच्छृङ्खल एवं गैर कानूनी क्रियाकलाप गर्नेलाई कानून बमोजिम कार्यवाही गर्ने चेतावनी दिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोप प्रमाणित भए पदै त्याग गर्ने घोषणा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा

0: बजेट माथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वागले
1: सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला सक्दैनौँ। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, एक दुईवटा चाहिँ खोष्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर, 2 अरब होइन 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु, 2 रुपियाँ। र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
0: उहाँले सार्वजनिक लेखा समितिमा समेत आफू विरूद्ध आएका समाचारहरूको खण्डन गर्दै केही भएका त्रुटि मात्रै सच्याइएको स्पष्ट पार्नु भएको छ।
1: जेठ 16 गते शनिबार, जेठ 17 गते कर्मचारी साथीहरू आउनुभयो, क्याबिनेटमा गएको प्रयोजनमा त्रुटि नै छैन, क्याबिनेटमा गएकोमा रातारात काम गर्दाखेरि केही सामान्य त्रुटिहरू भए मन्त्रीज्यू के गर्ने, प्रचलन के छ? होइन, सच्याउनु पर्छ, मान्यज्यूहरूको हातमा पर्नुभन्दा अगाडि सच्याउनु पर्छ, संसदलाई विधिवत कम्युनिकेट गरेर, संसदका महासचिवलाई चिठी लेखेर अर्थमन्त्रीले त्यो सांसदज्यूहरूको हातमा पुगि नसकेका हुनसक्छ, यो बाँड्दै गर्दा सच्याइएको एक पाना, एराटम भन्छ, एराटा मल्टिपल भयो भने एराटाको पाना पनि यहीँ घाँसेर दिने। पोहोर 5 वटा विषयमा 73 वटा शीर्षकमा संशोधन गरिएको थियो नेकपा नेपाली काङ्ग्रेस समेत संलग्न भएको सरकारले, 73 वटा करकै संशोधन। यसपालि कस्ता खालका त्रुटि सच्याइयो? एउटा भन्सार दर, एउटा शुल्क, 3-4 वटा थप स्पष्ट पार्ने गरेर कन्फ्युजन नहोस् भनेर। भन्सार दरकै यत्रो चाहिँ आइरहेको छ, मध्यरातमा के गर्यो भन्ने, त्यो भन्सार दर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 गते, र 17 गते नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्पसन छ।
0: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचना प्रकाशन गर्दै योग्य नेपाली नागरिकबाट निवेदन मागेको हो। सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन 2075 अनुसार नियुक्तिका लागि सिफारिश गर्न आवेदन आह्वान गरिएको सूचनामा जनाइएको छ। सीईओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्धन, विकास प्रशासन, ब्याङ्किङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापन लगायत क्षेत्रमा कम्तीमा 10 वर्ष व्यवस्थापकीय तहको अनुभव आवश्यक रहेको बोर्डले जनाएको छ। आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म 35 वर्ष पूरा भई 65 वर्ष ननागेको हुनुपर्नेछ।

0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले विनियोजन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083माथि प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 पेश गर्ने कार्यसूची छ। मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पनि पेश गर्ने संसदको कार्यसूचीमा उल्लेख छ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन मागेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचना प्रकाशन गर्दै योग्य नेपाली नागरिकबाट निवेदन मागेको हो। सीईओका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापन लगायत क्षेत्रमा कम्तीमा 10 वर्ष व्यवस्थापकीय तहको अनुभव आवश्यक रहेको सचिवालयले जनाएको छ। आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म 35 वर्ष पूरा भई 65 वर्ष ननागेको हुनुपर्नेछ। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुगेको छ।
1: मन्त्रालयहरूलाई तोकिएको बजेट सिलिङ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। चालू खर्चतर्फको प्रविष्ट भइसकेको र पुँजीगत तर्फका योजना तथा कार्यक्रम प्रविष्टको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ। आर्थिक विधेयक, विनियोजन विधेयक, मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31,17,99,00,000 बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक स्रोत बढ्न नसक्दा वर्षेनी बजेट निर्माणमा प्रदेश सरकारलाई दबाव पर्ने गरेको छ। प्रदेशभित्रका स्थानीय तह, निजी क्षेत्र लगायत सरोकार भएका पक्षहरूसँग प्री बजेट छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढाइएको महाशाखा प्रमुख रिजालले बताउनु भएको छ।

0: योग्य र प्रदेशको यथार्थता अनुसारको बजेट ल्याउने तयारी मन्त्रालयको छ। प्रदेश सरकारले असार 1 गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
1: नेपाली काँग्रेसका सचेतक निष्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिनको माग गर्नुभएको छ। बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद राई,
2: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैंची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थलो हो, यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र उहाँलाई मेरो प्रश्न छ, कसको इशारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ।
1: नेपाल प्रिमियर लिगको फ्रेन्चाइज जनकपुर बोल्सका खेलाडी आसिफ शेख रिलिज हुनु भएको छ।
3: जनकपुर बोल्सले अर्को सिजनका लागि सार्वजनिक गरेको रिटेन्सन लिस्टमा शेखलाई नराखेको हो। एनपीएलको प्रावधान अनुसार प्रत्येक सिजन अघि फ्रेन्चाइजी टीमले अधिकतम 7 खेलाडी रिटेन गर्न सक्छ। बाँकी खेलाडीहरू रिलिज भएर अक्सनमा जान्छन्। बोल्सले सार्वजनिक गरेको रिटेन खेलाडीहरूको पोस्टमा आसिफ नदेखिनु भएको हो। 5 खेलाडीलाई मात्र जनकपुर बोल्सले रिटेन गरेको छ। रिटेन हुनेमा अनिल शाह, ललित राजवंशी, मयन यादव, विकास अग्री र आदित्य महता छन्। बोल्सले आसिफ सहित किशोर महतो, रूपेश सिंह, पप्पू यादव, सचिन भट्ट, सुभाष कंशकार र तुलबहादुर थापालाई रिलिज गरेको छ।
1: विश्वकप फुटबलमा पहिले चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा भइरहेको छ।
4: यो PFBS गोर्खा रेडियो हो।

0: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज दिउँसो 2 बजे बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बैठक बस्नेछ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकारले ल्याएको बजेटलाई बेलन जस्तो कमजोर भन्दै कार्यान्वयन नहुने दावी गर्नुभएको छ। मुलुकमा त्रासको भरमा चलेको र नयाँ बजेटले सीमित वर्गलाई मात्रै संरक्षण गर्ने दावी गरेका सांसद सिंहले ऋणको भारीले अब मुलुक जोगाउन नसक्ने अवस्थामा पुगेको तर्क समेत गर्नुभएको छ।
1: यो बजेटबाट खुसी कति ग्रुप है? नेपालको कति प्रतिशत जनसंख्या खुसी हो? ब्याङ्कर खुसी भयो भने ब्याङ्कमा निक्षेप किन जमा भएछ? किनकि कसैले ऋण लिने अवस्था छैन, किनकि यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन, किन डरको माहौल छ। डरले शासन चल्ला र डरले विकास हुँदैन। संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। खेतमा किसान 5 रुपियाँ तरकारीमा फलाएर बेच्छ, काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने 20 रुपियाँ पाउने त्यहाँ कहीँ देखिन। यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखि? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? जमिन बाँझो छ, विदेशी रोजगार रेमिटान्सको भरमा चलिरहेछ। साउथ एसिया माझमा कुनै देशै छैन कि जहाँ जीडीपी को 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामेसम्म टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै 7 खरब बजेटको डेफिसिट हो। यो अर्थमन्त्रीजी खुला खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ, माने पुरानो ऋण तिर्नलाई ऋण लिन्छु, विकासको लागि होइन। जुन देशको पुँजीगत खर्च 20% हुन्छ त्यो देशलाई भगवान बचाउँछ कि?
0: सरकारले आर्थिक ऐन मार्फत विशेष छूटको व्यवस्था गरेपछि वर्षौंदेखि सवारी कर नतिरेका सेवाग्राहीले धमाधम कर तिर्न थालेका छन्। आरती लम्सालको रिपोर्ट।
2: कति बुझाउनु पर्ने त्यो लेखिदिनु, अनि त्यो पुनर्दर्ता के गर्नुपर्ने सबै
3: गर्ने भएमा।
4: बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीको चाप छ। 10 वर्षभन्दा बढ़ी समयदेखि नवीकरण नगरेका सवारी धनी पछिल्ला 4 वर्षको कर बुझाएपछि अघिल्ला वर्षको बक्यौता छूट पाउने भएपछि खुशी हुँदै कार्यालय पुग्न थालेका हुन्। रामजी बराल लामो समय विदेशमा हुँदा मोटरसाइकलको कर तिर्न छुटाउनु भयो। उहाँ 23,000 बोकेर कार्यालय पुग्नु भएको छ।
2: पुरानो बाइक रहेछ होइन, मेरो नाममा थियो होइन, अनि म बाहिर गएको थिएँ, त्यसको हिसाबमा चाहिँ अहिले यसलाई रिन्यु गरेर नयाँ दर्ता गर्ने।
4: कति भाडा छ?
2: तिर्नुपर्ने लगभग 22,828 आयो।
4: कति वर्ष भाडा छ?
2: धेरै
4: वर्षको बाँकी कर र धेरै जरिवाना तिर्नुपर्ने हुँदा सेवाग्राहीले यातायात जाने हिम्मत नै गरेनन्, तर अहिले छुट पाउने भएपछि राहत महसुस गरेका छन्। साधु बाटोका हितेश थापा।
5: मैले चाहिँ बुझाउनु पर्ने 24,200 छ। मेरो ब्लू बुक नभएर
4: बनाउनु पनि भयो। भक्तपुरका राजु श्रेष्ठले भने कार्यालय पछि सूचना फरक फरक परेकोमा गुनासो गर्नु भएको छ।
6: कति वर्षको बाँकी थियो स्कुटरको?
7: स्कुटरको 10 वर्ष।

0: अहिले तिर्दाखेरि कति पर्ने भयो? अब
1: तिर्दाखेरि 4 वर्षको भनेर उहाँ भक्तपुरमा 3 वर्षको तिरेपछि जरिमानाहरू रिनुहरू केही लाग्दैन भने सूचना टाँसिरहेको छ, त्यो हेरेर यहाँ तिर्न आएको। यहाँ त 4 वर्षको रे, फेरि चाहिँ जरिमाना रे के रे रिनु 5,000 रे गर्दाखेरि 22,848 पुर्याइदियो, 12,000 बोकेर आएको है, फेरि चाहिँ पैसा लिन गएर फेरि आउनु पर्यो।
2: सरकारले लामो समयदेखि नवीकरण नभएका साधनलाई कानूनी दायरामा ल्याउन र राजस्व संकलन पनि बढाउन यो व्यवस्था लागू गरेको हो, तर यो छुटको सुविधा सकिन अब एक दिन मात्रै बाँकी छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ। इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरे लगत्तै ट्रम्पको भनाइ आएको हो। हिजो ओभल अफिसमा संचारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भर्खरै इरानसँगको युद्ध समाधानका लागि एउटा ठूलो सहमति गरिएको बताउनु भएको हो। यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नु रहेको ट्रम्पको भनाइ छ। ट्रम्पले सम्झौताका कागजात अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहबीच यसमा हस्ताक्षर गरिने बताउनुभयो। यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले भने धेरैजसो बुधामा सहमति जुटे पनि अमेरिकाले केही थप माग राखेका कारण केही पनि अन्तिम नभएको बताउनु भएको छ। इरान आफ्नो अडानबाट पछि नहट्ने बाघाईले स्पष्ट पार्नु भएको छ। फिफा विश्वकप फुटबलको 23 संस्करणमा आज भएको खेलमा दक्षिण कोरिया विजयी भएको छ। दक्षिण कोरियाले आज बिहान सम्पन्न खेलमा बलियो युरोपेली टोली चेक गणतन्त्रमाथि 2-1 गोलको रोमाञ्चक जित हासिल गरेको।

0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले विनियोजन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यसै गरी बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 प्रस्तुत गर्ने कार्यक्रम छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 पेश गर्नुहुनेछ। साथै उहाँले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पनि पेश गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। आज दिउँसो 2 बजे बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बैठक बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिका सम्बन्धमा उठेका विषयबारे स्पष्ट पार्दै मन्त्री खनाल,
1: सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खास गरी 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमा क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण मर्मत 10 गजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत संकलन गर्न दुई देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत संकलन गर्ने कार्य भइरहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको रोकिएको अधिवेशन भोलि हुँदैछ। राज्यसभा केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै यही जेठ 27 गते रोकिएको निर्वाचन भोलि 30 गते काठमाडौँ धुमाराईको पार्टी प्यालेसमा हुन लागेको जानकारी गराएको हो। राज्यसभा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण समायोजन सूचीको व्यवस्थापन प्राविधिक परीक्षण लगायतका तयारी सकिएको बताउनु भएको छ। विद्युतीय मेसिन मार्फत मतदानको व्यवस्था गरिएको राज्यसभा निर्वाचन आयोगले जनाएको छ। पार्टीको पहिलो अधिवेशनको उद्घाटन हेटौँडामा भएको थियो। विवादका कारण मतदान प्रक्रियामा पुगेपछि रोकिएको थियो। केन्द्रीय निर्वाचन आयोगले विभिन्न कारण देखाएर मतदानतर्फ अघि बढ़िसकेको प्रक्रिया रोक्नु परेको बताएको थियो। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अचित्यम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणको म्याद थपिएको छ। कांग्रेसले 7,82,209 योग्य सदस्यमध्ये हालसम्म 5,38,622 ओडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेका जनाएको छ। यस्तै 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको कांग्रेसले जनाएको छ। पार्टीले अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढ़ाइएको जनाएको छ। फिफा विश्वकप फुटबल

0: 2026 का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था वा कम्पनीले काठमाडौँको जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिनेलाई खेल प्रदर्शनीमा रोक लगाएको जनाएको छ। पूर्व स्वीकृति नलिई रातिका बेला ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा पारी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज भएको खेलमा दक्षिण कोरिया विजय भएको छ। दक्षिण कोरियाले बलियो युरोपेली टोली चेक गणतन्त्रमाथि 2-1 गोलको जित हासिल गरेको हो। यसअघि आफ्नो पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले हराएको थियो। लगातार 12 पल्ट विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको हो। चेक रिपब्लिक सन् 2006 पहिलोपल्ट विश्वकपमा सहभागी भएको हो। आज राति नेपाली समयअनुसार 1 बजे क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच खेल हुनेछ। यस्तै भोलि बिहान 7 बजे अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

0: बेलायतका रक्षा मन्त्री जोन हिली र सशस्त्र बल मन्त्री एल काउन्सले पदबाट राजीनामा दिनुभएको छ। दुवै मन्त्रीले सरकारको रक्षा खर्च तथा सैन्य लगानी सम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो। रक्षा मन्त्रालयले तयार पारेको नयाँ रक्षा लगानी योजना अपर्याप्त रहेको भन्दै उहाँहरूले आपत्ति जनाउनु भएको थियो। हिलीले वर्तमान सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सरकारको रक्षा बजेट अपर्याप्त रहेको टिप्पणी सहित राजीनामा दिनुभएको हो। त्यसै गरी सशस्त्र बल मन्त्री कान्सले सरकारको योजना पर्याप्त परिवर्तनकारी नभएको र आवश्यक वित्तीय समर्थन नपाएको भन्दै पद त्याग्नु भएको छ। यी दुई उच्चस्तरीय राजीनामासँगै प्रधानमन्त्री सर्खियर स्टामर नेतृत्वको सरकारमाथि राजनीतिक दबाव बढ़ेको छ। सरकारले भने नयाँ रक्षा मन्त्रीमा ड्यान जार्विसलाई नियुक्त गरिएको जनाएको छ। 2024 चुनाव यता प्रधानमन्त्री स्टामरले गरेको नियुक्तिमध्ये हिली 21 र कान्स 22 राजीनामा दिने मन्त्री हुनुभएको छ। यसले सरकारभित्र स्थायित्वमाथि प्रश्न उठाएको विश्लेषकहरूको भनाई छ। यता विपक्षी कन्जर्भेटिभ नेत्री केमी वेरेनोसले प्रधानमन्त्रीसँगको हालैको प्रश्नोत्तर सत्रमा यो विषय उठाइएको स्मरण गर्दै प्रधानमन्त्रीको जवाफले सम्भावित संकट संकेत गरेको प्रतिक्रिया दिनुभएको छ।
1: He was not going to put money into defense to the amount that was required, and I'm sure John Healey sat there listening to the Prime Minister tell me that he was increasing defense funding when he is not.
0: नेपाली कम्युनिष्ट पार्टीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। आज प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै पूर्व अर्थमन्त्री फुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नुभएको हो। पुराना दलले 67 हेरफेर गरेकोमा आफूले 7 हेरफेर गरेको भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो। उहाँले यो विषय उठाउने सांसदहरूलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै यो कुरा आपत्तिजनक रहेको बताउनुभयो। नक्कली भूटानी शरणार्थी सम्बन्धी मुद्दामा केही हाई प्रोफाइल नेतालाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौँले दर्ता गरेको छ। बहसका क्रममा जाहेरवालाका तर्फबाट जाहेरवालाका वकिलले यो मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली, वहाँका स्वकीय सचिव राजेश वज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, वहाँकी पत्नी पूर्व मेयर विद्यासुन्दर साक्य, कांग्रेस नेत्रीहरू आरजु राणा र मन्जु खाँडलाई पक्राउ गरेर बयान लिन माग गरेका थिए। यो मागमा प्रतिवादी तर्फका वकिलहरूले आपत्ति जनाएपछि इजलासमा केही बेर तनाव समेत भएको थियो। त्यसपछि जाहेरीकर्ताहरूको तर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन दिनुभएको थियो। उनीहरूलाई झिकाएर बकपत्र गराउन समेत माग गरिएको छ। यस्तै मुद्दाका प्रतिवादीहरूको सम्पत्ति रोका गर्न समेत जाहेरीकर्ताले निवेदनमा माग गरेका छन्। शुरूमा न्यायाधीशले सो निवेदन दर्ता गर्न नमाने पनि अदालत समय सकिने बेलामा निवेदन दर्ता गरिएको हो। सो निवेदनमाथि आफूहरूले आज बहस गर्ने जाहेरीकर्ताका कानून व्यवसायी स्वागत नेपालले जानकारी दिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालन भइरहेका उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। विज्ञप्ति निकाल्दै मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानून तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ। उद्योगले वातावरणीय मापदण्डको पालना नगरे कड़ा कार्यवाही गर्ने विज्ञप्तिमा जनाइएको छ। सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपमा तत्कालीन माओवादी नेता गोविन्द बहादुर बटालालाई 10 कैद सजाय सुनाएको छ। यसअघि उनलाई सफाई दिइएको थियो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको इजलासले यसअघि सर्वोच्चबाटै भएको फैसला उल्ट्याउँदै बटालालाई 10 सजाय सुनाएको हो। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिनेलाई खेल प्रदर्शनीमा रोक लगाइएको जानकारी दिएको छ।

पूर्व स्वीकृति नलिई रातिका बेला ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा पारी समुदायमा असर गर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र मध्य प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका थोरै तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

0: छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। आज प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै पूर्व अर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नुभएको हो।
1: सबै संसदहरूले उठाएका विषयहरू आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टीकरणका कुरा हुन्छन्, तर त्यो कुरोबाट कोही पनि जवाफ दिनबाट पन्छिन मिल्दैन। अरू कुरा तपसिलका कुरा गरेर सभामुख महोदय कि अर्थमन्त्रीजीले सातवटा करका दरहरू हेरफेर गरे भनेर खुल्लम खुल्ला स्वीकार्नुभयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हुँ, के गर्छौ भन्नुभयो। यो संसदको मानहानी भएको छ। सम्माननीय सभामुख महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ, यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय।
0: विपक्षी दलहरूले आज प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै अवरूद्ध गरेका थिए। त्यसपछि सभामुखले पुनलाई बोल्न समय दिनुभएको थियो। उनीहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दर हेरफेर गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। नेपाली कांग्रेसले सुदन गुरूङ बारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गरेको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा कांग्रेसका भरत खड्काले सुदन गुरूङ बारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गर्नुभएको हो। सुदन गुरूङको सम्पत्ति विवरण छानबिन सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र शेयरबारे प्रश्न उठेको थियो। त्यसपछि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो। समितिको प्रतिवेदन आएपछि फेरि गुरूङ गृहमन्त्री बन्नुभएको छ, तर उहाँमाथिको प्रतिवेदन भने सार्वजनिक भएको छैन। कैलालीको गोदावरी नगरपालिका चारमा नदीमा आएको बाढ़ीमा परि दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिलसेनाका अनुसार गोदावरी चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ। मुलुकका 13,736 सामुदायिक विद्यालयमा 100 जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार यो संख्या कुल सामुदायिक विद्यालयको 50.86% हो। यसको अर्थ आधा भन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या 100 भन्दा तल रहेको छ। हाल मुलुकभर 35,951 विद्यालयमा 25,630 सामुदायिक र 8,941 संस्थागत विद्यालय छन्। विद्यालयमा 70,40,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड़ रूपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रूपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान तथा पालिकाको जिम्मेवारी भएकाले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ।
0: बर्दियामा गएको साउनेता वन्यजन्तुको आक्रमणमा परि 11 जनाले ज्यान गुमाएका छन्। यो अवधिमा चितुवाबाट 8, पाठे बाघबाट 2 र हात्तीबाट 1 गरी 11 जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले जानकारी दिनुभएको छ। बेलायतका रक्षा मन्त्री जोन हिली र सशस्त्र बल मन्त्री एएल कार्न्सले पदबाट राजीनामा दिनुभएको छ। दुवै मन्त्रीले सरकारको रक्षा खर्च तथा सैन्य लगानी सम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो। रक्षा मन्त्रालयले तयार पारेको नयाँ रक्षा लगानी योजना अपर्याप्त रहेको भन्दै उहाँहरूले आपत्ति जनाउनु भएको थियो। हिलीले वर्तमान सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सरकारको रक्षा बजेट अपर्याप्त रहेको टिप्पणीसहित राजीनामा दिनुभएको हो। यस्तै सशस्त्र बल मन्त्री कार्न्सले सरकारको योजना पर्याप्त परिवर्तनकारी नभएको र आवश्यक वित्तीय समर्थन नपाएको भन्दै पद त्याग्नु भएको छ। दुई उच्चस्तरीय राजीनामासँगै प्रधानमन्त्री सर कियर स्टार्मर नेतृत्वको सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। सरकारले भने नयाँ रक्षा मन्त्रीमा ड्यान जार्विसलाई नियुक्त गरिएको जनाएको छ। 2024 चुनाव यता प्रधानमन्त्री स्टार्मरले गरेको नियुक्तिमा राजीनामा दिने मन्त्री लगायत अधिकारीमध्ये हिली 21 र कान्स 22 बन्नु भएको छ। यसले सरकारभित्र स्थायित्वमाथि प्रश्न उठाएको विश्लेषकहरूको भनाई छ। यता विपक्षी कन्जर्भेटिभ नेत्री केमी भेरेनोसले प्रधानमन्त्री संघको हालैको प्रश्नोत्तर सत्रमा यो विषय उठाइएको स्मरण गर्दै प्रधानमन्त्रीको जवाफले सम्भावित संकट संकेत टरेको
3: He was not going to put money into defence to the amount that was required. And I'm sure John Healy sat there listening to the Prime Minister tell me.
0: BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFB

0: यो आर्थिक अपराध हो. हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ. तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हुँ के गर्छौ भन्नुभयो. यो संसदको मानहानी भएको छ. सम्माननीय सभापति महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ. यस प्रकारको अपराध गर्न पाइँदैन सभापति महोदय.
1: विपक्षी दलहरूले आज प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै अवरूद्ध गरेका थिए. त्यसपछि सभामुखले वर्षमान पुनलाई बोल्न समय दिनुभएको थियो. उनीहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दर हेरफेर गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्. नेपाली कांग्रेसले सुदन गुरूङ बारेको प्रतिवेदन बारे सरकारको ध्यान आकर्षण गरेको छ. प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा कांग्रेसका भरत खड्काले सुदन गुरूङ बारेको प्रतिवेदन बारे सरकारको ध्यान आकर्षण गर्नुभएको हो.
2: सभामुख महोदय, माननीय गृहमन्त्री जीवमाथि सम्पत्ति लगायत विषयमा प्रश्न उठे पश्चात छलछाम सम्पत्ति बनाइयो. सुनिन्छ समितिले चोख्याएर प्रतिवेदन बुझायो रे. उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनः बनाइयो. एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नोलाई पुरस्कृत र अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी. सरकार आफै धामी अनि आफै पुरस्कृत गर्दै हिँड्ने भयो. अब कर्मभङ्गता र सुशासनको गफ हाक्न छोडौँ. यदि यो कि हामीलाई आफ्नालाई जोगाउने छलछाम आयोग बनाएर पुरस्कृत गर्ने कुरा नगरौँ.
1: गृहमन्त्री सुदन गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र शेयरबारे प्रश्न उठेको थियो. त्यसमाथि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो. समितिको प्रतिवेदन आएपछि फेरि सुदन गुरूङ गृहमन्त्री बन्नु भएको छ. तर उहाँमाथिको प्रतिवेदन भने सार्वजनिक भएको छैन. राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा शौच गर्न गाडीबाट ओर्लिएर झाडीतर्फ दौडिनुपर्ने अवस्था रहेको बताउनु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ,
3: सम्माननीय सभामुख महोदय, पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ, कारण सार्वजनिक शौचालय छैन. त्यसैले सम्माननीय सभामुख महोदय, राजमार्गमा प्रत्येक 100 मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्. धन्यवाद.
1: सांसदहरूले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड़ दिएका छन्. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सांसदहरूले अरबौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढ़ाउने कार्ययोजनाका साथ सम्बन्धित निकाय लाग्नुपर्ने सुझाव पनि दिएका छन्. समिति सदस्यहरू जगदीश खरेल, डाक्टर अर्जुन कार्की, गणेश बहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेणुका काउचा, राम लामा, प्रशान्त उप्रेती, अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालन नभएकामा चिन्ता व्यक्त गर्नुभएको हो. समिति सभापति सुम्निमा उदासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता कम गर्न दुवै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो. बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइएको छ. नियन्त्रणमा लिन राखिएको खोरभित्र वयस्क पोथी चितुवा पसेको कृष्णसार संयोजक क्षेत्रका कृष्णसार संरक्षक क्षेत्रका रेन्जर रामु केसीले जानकारी दिनुभएको छ. विगतमा कृष्णसार र संरक्षण क्षेत्र नजिक रहेको गौशालामा पसेर चितुवाले गाई गोरू मार्ने गरेको उहाँको भनाइ छ. संरक्षण क्षेत्र नजिक रहेको सामुदायिक वनमा 3-4 चितुवा रहेको अनुमान छ. 11 महिना यता 7 समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइएको चौधरीले जानकारी दिनुभयो. थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको निधन भएको छ. केही वर्ष यता कोमामा रहेकी राजकुमारीको 47 उमेरमा निधन भएको शाही दरबारले घोषणा गरेको छ. सन् 2022 डिसेम्बरमा आफ्ना कुकुरहरूलाई व्यायाम गराइरहेका बेला राजकुमारी अचानक ढल्नु भएको थियो. चिकित्सकहरूका अनुसार मुटुमा भएको माइको प्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अनियमित भएको थियो, जसका कारण राजकुमारी बेहोश हुनुभएको थियो. त्यस यता उहाँ कोमामा हुनुहुन्थ्यो. राजकुमारीको गएको साँझ निधन भएको बीबीसीले जनाएको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार.

परराष्ट्र मन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमणमा पर्सि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्ने कार्यक्रम छ। मन्त्री खनालको सम्मानमा दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा खनालले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किने कार्यक्रम छ। श्रम संस्कृतिका हर्क राईले रक्षा

0: भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले, रक्षा मन्त्रीले, प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो।
1: हाल रक्षा मन्त्रालयको जिम्मा प्रधानमन्त्री बालेन्द्र शाहकै जिम्मामा छ। सांसदहरूले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सांसदहरूले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकायहरू लाग्नुपर्ने सुझाव पनि दिएका छन्। समिति सदस्यहरू जगदीश खरेल, डाक्टर अर्जुन कार्की, गणेश बहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेणुका काउचा, राम लामा, प्रशान्त उप्रेति र अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालन नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ। समिति सभापति सुम्निमा उदासले त्रिभुवन विमानस्थलको व्यस्तता कम गर्न दुवै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। नेकपाले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ। प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नुभएको हो।
2: सबै संसदहरूले उठाएका विषयहरू आरोप हुँदैनन्। कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टीकरणका कुरा हुन्छन्, तर त्यो कुरोबाट कोही पनि जवाफ दिनबाट पन्छिन मिल्दैन। अरू कुरा तपसिलका कुरा गरेर सभामुख महोदय कि अर्थमन्त्रीजीले 7 करका दरहरू हेरफेर गरे भनेर खुल्लमखुल्ला स्वीकार्नु भयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हो, के गर्छौ भन्नुभयो। यो संसदको मानहानि भएको छ। सम्माननीय सभामुख महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ। यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय।
1: विपक्षी दलहरूले आज प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै अवरुद्ध गरेका थिए। त्यसपछि सभामुखले पुनलाई बोल्न समय दिनुभएको थियो। कङ्ग्रेसले सुदन गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गरेको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा कङ्ग्रेसका भरत खड्काले गृहमन्त्री गुरुङबारेको प्रतिवेदनबारे सरकारको ध्यान आकर्षण गर्नुभएको हो।
3: सभामुख महोदय, माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायत विषयमा प्रश्न उठे पश्चात छलछाम सम्पत्ति बनाइयो। सुनिन्छ समितिले चोख्याएर प्रतिवेदन बुझायो रे। उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री पुनः बनाइयो। एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नोलाई पुरस्कृत र अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी। सरकार आफै धामी अनि आफै पुरस्कृत गर्दै हिँड्ने भयो। अब कर्मभङ्गता र सुशासनको गफ हाक्न छोडौँ। यदि यो कि हामीलाई आफ्नालाई जोगाउने छलछाम आयोग बनाएर पुरस्कृत गर्ने कुरा नगरौँ।
1: गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयरबारे प्रश्न उठेको थियो। त्यसपछि छानबिन गर्न सरकारले समिति नै बनाएको थियो। समितिको प्रतिवेदन आएपछि उहाँ फेरि गृहमन्त्री भन्नुभएको छ, तर छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन। बर्दियामा गएको साउन नेता वन्यजन्तुको आक्रमणमा परि 11 ज्यान गुमाएका छन्। यो अवधिमा चितुवाबाट 8, पाटी बाघबाट 2 र हात्तीबाट 1 गरी 11 ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो BFBS गोर्खा रेडियो।

0: काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा 7 जनाको ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिकाको खारपा चोकतर्फ जाँदै गरेको अरणीको यातायातको बस नमोबुद्ध 2 बुचाकोटमा दुर्घटना भएको हो। दुर्घटनामा 7 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिनुभयो। बस बिपी राजमार्गबाट करिब 200 मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा 25-30 जना यात्रु रहेको प्रहरीको अनुमान छ। अहिले उद्धार भइरहेको प्रहरीको भनाइ छ। संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले अरू 1 महिना काम गर्ने भएको छ। सरकारले कार्यदलको म्याद असारभरि रहने गरी थप गरेको हो। मन्त्री परिषद बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले गएको चैत 16 गते कार्यदल बनाउने निर्णय गरेको थियो। सरकारको 100 बुँदे कार्ययोजनामा कार्यदल सम्बन्धी विषय पनि थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको समितिले बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ। बागलुङको दुर्गम गाउँ नर्जा भित्री वनमा कादुरीले झोलुङ्गे पोल निर्माण गरेको छ। संगम घरती मगरको रिपोर्ट।
1: बागलुङको दुर्गम गाउँ तमानखोला गाउँपालिका वडा नम्बर 6 नर्जा भित्री वनमा कादुरी एग्रिकल्चरल एड

0: बाटो सबै पारी छ, माथिल्लो बाटो अलिक छिटो हुन्छ तल्लो बाटो भन्दा, त्यही भएर माथिल्लो बाटो म्याग्दीको गुर्जा अनि म्याग्दीको लुलाङ त्यहाँ माइत छ, त्यहाँ माइत लुलाङ गुर्जा माइत घुम्ने मान्छेहरू हुन्छ।
1: 67,55,000 कुल लागतमा उक्त पुल निर्माण सम्पन्न भएको कादुरी पोखरा कार्यालयका प्रोजेक्ट म्यानेजर अवध नारायण माझीले बताउनु भयो।
2: 18 फेब्रुअरी 2024 हाम्रो काम सुरु भएको, 9 जेठ 2081 सम्पन्न भएको, 2083 जेठ 27 त्यो उद्घाटन भयो, 3 महिनामा हाम्रो प्रोजेक्ट कम्प्लिट भएको हो।
3: भोजपुरको सुन्तली क्षेत्रमा लिफ्ट खानेपानी आयोजना सुरु भएको छ।
4: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्य सहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ। आगामी आर्थिक वर्षभित्रै सबै संरचना निर्माण सकेर नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ। विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार यो आयोजनाको अनुमानित लागत करिब 1 करोड छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। स्थानीयका अनुसार सुन्तली क्षेत्रमा वर्षातको समयमा पानीको अभाव खासै नहुने भए पनि हिउँदका करिब 5 महिना समस्या हुने गरेको छ। पानीको अभावमा यहाँ आउने पर्यटकलाई पनि असहज हुने गरेको थियो।
3: बेलायतका प्रधानमन्त्री सर कियर स्टारमरले रक्षा मन्त्रालयको जिम्मेवारी डान जार्भिसलाई दिनुभएको छ। जार्भिसले मन्त्रालयमा सेक्युरिटी मिनिस्टरको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। यसअघि मन्त्री जोन हेली र सशस्त्र बल मन्त्री एएल कार्न्सले पदबाट राजीनामा दिनुभएको छ। दुवै मन्त्रीले सरकारको रक्षा खर्च तथा सैन्य लगानी सम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो। रक्षा मन्त्रालयले तयार पारेको नयाँ रक्षा लगानी योजना अपर्याप्त रहेको भन्दै उहाँहरूले आपत्ति जनाउनु भएको थियो। हिलेले वर्तमान सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सरकारको रक्षा बजेट अपर्याप्त रहेको टिप्पणी समेत गर्नुभएको थियो। विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान 1-1 खेल हुँदैछन्। नेपाली समयअनुसार राति 1:15 क्यानाडा विरुद्ध बोस्निया हर्जगोभिना भेट्नेछन्। बिहान 1:45 अमेरिका र पाराग्वे खेल्नेछन्। गैराति दक्षिण अफ्रिका विरुद्ध सहायक मेक्सिकोले खेलेको खेलमा 3 रातो कार्ड बाँडिएको छ। दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 हराएको छ। फिफाका पूर्व सल्लाहकार माइकल हर्समेनका अनुसार सन् 1994 पहिलोपटक विश्वकप आयोजना गरेपछि अमेरिकी मुलुकहरूमा फुटबलले रफ्तार लिएको हो।
5: It wasn't amongst the top 20 popular sports. Now it's the third most popular sport in our country. More children are playing a soccer here.
3: नमस्कार,
6: यो PFBS गोर्खा रेडियो हो।
7: भन्न त कहाँ सकिन्छ मनभित्रका कथाहरू, जवाफ विहीन पनि त हुन सक्छन् कतिपय सवालहरू।

0: सरकारले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि छानबिनको प्रस्तावलाई अस्वीकार गरेको छ। मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको पुष्टिकरण नै पर्याप्त भएको बताउनुभयो।
1: अर्थ मन्त्रालयले अर्थमन्त्रीज्यूले यसमा प्रश्न बनाइसक्नु भएको छ, उठेको विषयहरूको उत्तर दिइसक्नु भएको छ, सदनमा पनि दिइसक्नु भएको छ, समितिमा पनि दिइसक्नु भएको छ। योभन्दा बाहेक आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन। आवश्यक महसुस हुँदै हुने क्रममा यहाँले विगतमा देख्नु नै भएको छ, मन्त्री परिषदले प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक कदमहरू चलाइ नै रहेको छ, यसमा अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुभएको धारणा नै हो अहिले।
0: मन्त्री वाग्लेले संसदमा घोषित बजेट वक्तव्य र कार्यान्वयनमा गएको बजेटको आर्थिक विधेयक फरक पारिएको भन्दै आलोचना हुँदै आएको छ। यसअघि अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग भएको छ। प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्व अर्थमन्त्री वर्षमान पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गर्नुभयो।
2: अर्थमन्त्रीजीले 7 करका दरहरू हेरफेर गरे भनेर खुल्लमखुल्ला स्वीकार्नु भयो, यो आर्थिक अपराध हो। हामीले त्यो अपराध गर्नु भनेका थिएनौँ, जिज्ञासा राखेका थियौँ, तर उहाँले चाहिँ धम्की दिँदै यो मैले गरेकै हो, के गर्छ भन्नुभयो। यो संसदको मानहानी भएको छ, सम्माननीय सभापति महोदयले यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ, यस प्रकारको अपराध गर्न पाइँदैन सभापति महोदय।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक थप सुधार्न सांसदहरूले सल्लाह दिएका छन्। विधेयकमाथिको छलफलमा कृपा महर्जनले समुदायलाई सक्रिय बनाउने गरी कानुन बनाउन भन्नुभएको छ।
3: संस्कृति समुदायमा जन्मिन्छ, समुदायले अभ्यास गर्छ र स्थानीय तहले त्यसलाई सबैभन्दा राम्रोसँग संरक्षण गर्ने गर्दछ। त्यसैले सङ्घ, प्रदेश र स्थानीय तहबाट

0: को संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ।
1: काभ्रेको बुजाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पा चोकतर्फ जाँदै गरेको अरण्यको यातायातको बस नमोद्दै बुजाकोटमा दुर्घटना भएको हो। काभ्रेका डिएसपी रविन विष्टले मृतकको संख्या बढेको जानकारी दिनुभएको छ। बस बिपी राजमार्गबाट करिब 200 मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा सवार 16 जना घाइते भएका छन्। सिराहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको पाइएको छ।
2: जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले हालसम्म ट्रान्सफर्मर चोरी सम्बन्धी 15 उजुरी आएको जानकारी दिनुभएको छ। प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको उहाँले बताउनुभयो। पालका अनुसार नवराजपुर र बरियारपट्टी लगायत क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन्। यसैबीच सिराहाको गोलबजार नगरपालिका 13 दुर्गापुर सिमरा चौरमा सिंचाईका लागि जडान गरिएको 11,000 भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन्। खेतीपातीको मुख्य याममा विद्युत आपूर्ति अवरूद्ध हुँदा सिंचाई सेवा ठप्प भएको हो। किसान दुर्गेश कुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताउनुभयो। यस्तै किसान रामप्रीत यादवले ट्रान्सफर्मर चोरीले ठूलो असर परेको भन्दै तत्काल विद्युत सेवा पुनस्थापनाको माग गर्नुभएको छ।
1: काठमाडौँ त्रिपुरेश्वर आँखा अस्पतालले आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईले नेत्र रोग विशेषज्ञ अप्टोमेस्ट्रिस्ट नर्सिङ तथा प्राविधिक जनशक्ति मार्फत सेवा नियमित रहेको बताउनुभयो। अस्पतालमा हाल 16 नेत्र विशेषज्ञ सहितका 150 कर्मचारी कार्यरत छन्। दैनिक करिब 700-900 बिरामीले सेवा लिने गरेका छन्। कैलालीको गोदावरी नगरपालिका 4 नदीमा आएको बाढीमा परि 2 ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र तिमल सिन्हाका अनुसार गोदावरी 4 55 माहेश्वरी धमल र 40 कल्पना साउदको ज्यान गएको हो। च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जानकारी दिएको छ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्न नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र माई शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले यो निर्णय गरेको छ। यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाबमा मन्त्री वाग्लेले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको छ।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट त्यही अनुसूचित 2 लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर भएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ, अहिलेकै 43% 44% को हाराहारीमा रहन्छ। र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले अरू 1 महिना काम गर्ने भएको छ। सरकारले कार्यदलको

0: गर्नु भएको हो।
1: नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई तपाईँले बोलाइदिनुपर्छ। उहाँलाई म प्रश्न सोध्न चाहन्छु, यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्यार, सशस्त्र सीमा बल, त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की धप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि नियत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले, रक्षा मन्त्रीले, प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो।
0: हाल रक्षा मन्त्रालयको जिम्मा प्रधानमन्त्री बालेन्द्र शाहकै जिम्मामा छ। परराष्ट्र मन्त्री श्री शेख खनाल चीनको चार दिवसीय भ्रमणमा पर्सि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनीय उद्यमी व्यवसायसँग पनि छलफल गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा खनालले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किने कार्यक्रम छ। बेलायतको प्यारासुट रेजिमेन्टका पूर्व अफिसर डन जार्भिसले रक्षा मन्त्रालयको जिम्मा लिनुभएको छ। मन्त्री जोन हिलीले पदबाट राजीनामा दिएका बेला जार्भिस नियुक्त हुनुभएको हो। एभिस लेबर सांसद प्यारी गार्डिनरले रक्षा क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्री अग्रसर हुनुपर्ने बताउनु भएको छ।
2: The pressure that is being put on him by these resignations will mean he has to revisit the maths, they have to go over the figures, and they will have to get a compromise. It would be ridiculous to put Dan Jarvis at the dispatch box next week.
0: Khabar ekdin, namaskar.
3: Yo, BFBS, Gorkha Radio.

0: उद्योगहरूले औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन सुरु गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकुता रकम महसुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 वटा उद्योगले महसुल बुझाउन थालेका हुन्। 3 उद्योगले 1 करोडभन्दा बढी बकुता भुक्तानी गरिसकेका लिमिटेडका सूचना अधिकारी वासुदेव सुडारूले जानकारी दिनुभयो। 300 भन्दा बढी उद्योगले महसुल बापत 88 करोडभन्दा बढी बकेता तिर्न बाँकी छ। सरकारले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि छानबिनको प्रस्तावलाई अस्वीकार गरेको छ। मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वाग्ले दिएको पुष्टिकरण नै पर्याप्त भएको बताउनुभयो।
1: अर्थ मन्त्रालयले अर्थमन्त्रीज्यूले यसमा प्रश्न बनाइसक्नु भएको छ, उठेको विषयहरूको उत्तर दिइसक्नु भएको छ, सदनमा पनि दिइसक्नु भएको छ, समितिमा पनि दिइसक्नु भएको छ। योभन्दा बाहेक आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन। आवश्यक महसुस हुँदै हुने क्रममा यहाँले विगतमा देख्नु नै भएको छ, मन्त्री परिषदले प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक कदमहरू चलाइ नै रहेको छ, यसमा अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुभएको धारणा नै हो अहिले।
0: मन्त्री वाग्लेले संसदमा घोषित बजेट वक्तव्य र कार्यान्वयनमा गएको बजेटको आर्थिक विधेयक फरक पारिएको भन्दै आलोचना हुँदै आएको छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक थप सुधार्न सांसदहरूले सल्लाह दिएका छन्। विधेयकमाथिको छलफलमा कृपा महर्जनले समुदायलाई सक्रिय बनाउने गरी कानून बनाउन भन्नुभएको छ।
2: संस्कृति समुदायमा जन्मिन्छ, समुदायले अभ्यास गर्छ र स्थानीय तहले त्यसलाई सबैभन्दा राम्रोसँग संरक्षण गर्ने गर्दछ। त्यसैले सङ्घ प्रदेश र स्थानीय तहबाट बीचबाट स्पष्ट जिम्मेवारी समन्वय र बजेट सुनिश्चित हुनुपर्दछ। सभामुखज्यू, म नेपाल सरकार समक्ष प्रस्ताव राख्न चाहन्छु, नेपालका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय डिजिटल अभिलेख आगामी 2 वर्षभित्र तयार गर्ने राष्ट्रिय अभियान घोषणा गरियोस्।
0: अनुष्का श्रेष्ठले अभौतिक सम्पदा संरक्षणका लागि जिम्मेवार व्यक्तित्वको संरक्षण पनि जरुरी भएको बताउनु भएको छ।
3: संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ। जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ।
0: भोजपुरको सुन्तली क्षेत्रमा लिफ्ट खाने पनि आयोजना सुरु भएको छ।
4: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्य सहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा

0: हुने गरेको थियो।
1: विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान एक एक खेल हुँदैछन्। नेपाली समयअनुसार राति पाउने एक बजे क्यानाडा विरुद्ध बोस्निया हर्जेगोभिना भेट्नेछन्। बिहान पाउने सात बजे अमेरिका र पाराग्वे खेल्नेछन्। गैराति दक्षिण अफ्रिका विरुद्ध सहआयोजक मेक्सिकोले खेलेको खेलमा तीनवटा रातो कार्ड बाँडिएको छ। दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 हराएको छ। फिफाका पूर्व सल्लाहकार माइकल हर्समानका अनुसार सन् 1994 पहिलोपटक विश्वकप आयोजना गरेपछि अमेरिकी मुलुकहरूमा फुटबलले रफ्तार लिएको हो।
2: It wasn't amongst the top 20 popular sports. Now it's the third most popular sport in our country. More children are playing soccer here than baseball in school. And so the excitement is palpable.
1: र काठमाडौँ त्रिपुरेश्वर आँखा अस्पतालले आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईले नेत्र रोग विशेषज्ञ अप्टोमेस्ट्रिस्ट नर्सिङ तथा प्राविधिक जनशक्ति मार्फत सेवा नियमित रहेको बताउनुभयो। अस्पतालमा हाल 16 नेत्र विशेषज्ञ, 1 एनेस्थेसियोलोजिस्ट, 7 अप्टोमेट्रिस्ट, 3 फेलो समेत गरी 150 कर्मचारी छन्। अहिलेसम्मको खबर यति नै। नमस्कार।
3: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: सर्वोच्च अदालतले ट्रेड युनियन खारेज नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले सो निर्णय गरेको छ। हैजेट 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियारप्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयले विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्नुभएको थियो। सर्वोच्च अदालतले माओवादी सशस्त्र युद्धका बालसेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न परमादेश दिएको छ। पूर्व बालसेनालाई अयोग्य वा बहिर्गमी जस्ता अपमानजनक शब्द प्रयोग नगर्न पनि सरकारका नाममा परमादेश जारी गरिएको छ। पूर्व बाल सैनिक लेनिन विष्ट र डाक्टर ज्ञानबहादुर बस्नेतले दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीत युद्ध अपराध हुने भन्दै यसलाई दण्डनीय बनाउने कानून निर्माण गर्न समेत निर्देशन दिएको छ। पूर्व बाल सेनाले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर र सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई आर्थिक राहतले मात्रै सम्बोधन गर्न नसक्ने भन्दै सर्वोच्चले उनीहरूलाई तत्काल पर्याप्त परिपूरणको व्यवस्था गर्न र शिक्षा, स्वास्थ्य र पुनस्थापना सहितको प्याकेजको व्यवस्था गर्न आदेश दिएको छ। रिट निवेदकले तत्कालीन माओवादी अध्यक्ष प्रसन्न र बाबुराम भट्टराई विरुद्ध बालसेना भर्ती गरेकोमा फौजदारी अभियोग चलाउन समेत माग गरेका थिए। तर सर्वोच्चले यो विषय सत्य निरूपण तथा मेलमिलाप आएको क्षेत्राधिकारभित्र पर्ने र त्यहाँ उजुरी समेत दिइसकेकोले थप बोल्नु नपरेको उल्लेख गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाबमा मन्त्री वाग्लेले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको छ।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट चाहिँ अनुसूचित दुईमा लेखेकै छ कति छुट्टिया छ भनेर, मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर भएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ, अहिलेकै 43% 44% हाराहारीमा रहन्छ। र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50% डेट टु जिडिपी रेसियो

0: नपाएको भन्ने गुनासो पनि छ। त्यसै कारणले गर्दाखेरि सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठान गर्नलाई राज्यले लगानी गर्नुपर्छ जस्तो लाग्छ।
1: संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले अरू एक महिना काम गर्ने भएको छ। सरकारले कार्यदलको म्याद असार भरिरहने गरी थप गरेको हो। मन्त्री परिषद बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले गएको चैत 16 गते कार्यदल बनाउने निर्णय गरेको थियो। सरकारको सय बुँदे कार्ययोजनामा कार्यदल सम्बन्धी विषय पनि थियो। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको समितिले बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गर्दै आएको छ। छिमेकी भारतले नेपालमा आफ्ना राजदूतका ठाउँमा राजनीतिक नियुक्ति मार्फत आयुक्त खटाउन लागेको दावी गरिएको छ। हालै मात्र भारतले बङ्गलादेशमा राजनीतिक आयुक्त नियुक्त गरेको छ। भारतीय पत्रकार सिद्धान्त सिवालले नेपालमा राजनीतिक आयुक्त नियुक्त गर्न सरकारले सोच विचार गरिरहेको दावी गर्नुभएको छ। हाल नेपालमा भारतले करियर डिप्लोमेट मार्फत काम गर्दै आएको छ। नेपाल र बङ्गलादेश जस्तै विभिन्न 6 मुलुकमा भारतले त्यस्तो नियुक्ति गर्न सक्ने बताइएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिवसीय भ्रमणमा पर्सि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। बेजिङको नेपाली दूतावासले गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायसँग पनि छलफल गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा खनालले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किने कार्यक्रम छ। काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। बनेपाबाट रोसी गाउँपालिकाको खार्पा चोकतर्फ जाँदै गरेको अरणीको यातायातको बस नमोबुद्ध 2 बुचाकोटमा दुर्घटना भएको हो। काभ्रेका डिएसपी रविन्द्र विष्टले मृतकको संख्या बढेको जानकारी दिनुभएको छ। बस बिपी राजमार्गबाट 300 मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा सवार 16 घाइते भएका छन्। घाइतेको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। बागलुङकै दुर्गम गाउँ नर्जा भित्रीवनमा कालदुरीले झोलुङ्गे पुल निर्माण गरेको छ। संगम घरती मगरको रिपोर्ट।
2: बागलुङको दुर्गम गाउँ तमानखोला गाउँपालिका वडा नम्बर 6 नर्जा भित्रीवनमा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खास नेपालले झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ। भित्रीवन नर्जा जोड्ने ठुलाचौर खोलामा निर्माण भएको 76 मिटर लामो पुलले आफूहरूलाई निकै सहज भएको भित्रीवनकी पार्वती छन्त्यालले बताउनु भयो।
3: अहिले यहाँ खेतबारी यतै छ, खेतबारीमा हिँड्ने, घाँस दाउरा काट्ने, पचौला सोर्ने सबै गर्ने सजिलो भएको छ।
2: पुलले नर्जा भित्रीवन मात्र नभई मेग्दीको गुर्जासम्म पुग्ने यात्रीलाई सहजता भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश कुमार छन्त्यालको भनाइ छ।
4: हाम्रो वर्षामा एकदम ठुलो हुन्छ खोला, होइन, खेतीपाती सबै पारी छ, माथिल्लो बाटो अलिक छिटो हुन्छ तल्लो बाटो भन्दा, त्यही भएर माथिल्लो बाटो म्याग्दीको गुर्जा अनि म्याग्दीको लुलाङ, त्यहाँ माइत छ, त्यहाँ माइत लुलाङ माइत मान्छेहरू।
2: 64,55,000 कुल लागतमा उक्त पुल निर्माण सम्पन्न भएको कादुरी पोखरा कार्यालयका प्रोजेक्ट म्यानेजर अवध नारायण माझीले बताउनु भयो।
5: 18 फेब्रुअरी 2024 हाम्रो काम सुरु भएको, 9 जेठ 2081 सम्पन्न भएको, 2083 जेठ 27 त्यो उद्घाटन भयो। 3 महिनामा हाम्रो प्रोजेक्ट कम्प्लिट भएको हो।
1: अब खबर फटाफट।
6: बन्देल आतंक र खानेपानी संकटका कारण खोटाङको रावावेशी 4, डुम्रे धारापानीको डाँडा गाउँ र कोटगाउँ रित्तिँदै कुनै बेला 100 घरधुरी बस्ने गरेको डाँडा गाउँ र कोटगाउँमा अब 23 धुरी मात्रै बाँकी। झार सिद्ध्याउने भन्दै सुनसरी इनरुवा एकको शाह कृषि एग्रोभेटबाट किनेको विषादीले 1 बिघा भन्दा बढीको जुटबारी सखा पारेको दावी। 3.5 लाखको क्षति भएको दावी सहित भोग्राह नरसिंह 5 का किसान आलम अन्सारी एग्रोभेट धाउँदै। भोजपुरको पौवादुङमा फौजी किराको प्रकोप, सुक्खामाथि फौजी किराले पनि मकै बाली सखा पार्न थालेपछि किसान चिन्तामा। अर्घाखाँची सन्धिक अर्काका 80 बुहारीलाई नगरपालिकाको सम्मान, पालिकाभित्रका 12 वडाबाट छनौट गरेर 85 देखि 90 वर्ष उमेर समूहका सासु ससुराको स्याहार गर्ने बुहारीलाई कर्तव्यनिष्ठ असल बुहारीको मान। सिराहामा बिजुलीको

0: ट्रान्सफर्मर चोरीका घटना बढ्दै ट्रान्सफर्मर चोरी सम्बन्धी 15 उजुरी प्रहरी कार्यालयमा पछिल्लो समय गोलबजार 13 दुर्गापुर सिमारा चौरमा सिंचाईका लागि जडान गरिएको 11,000 भोल्टको ट्रान्सफर्मर चोरी भएपछि किसान मारमा।
1: बेलायतको प्याराशुट रेजिमेन्टका पूर्व अफिसर डन जार्भिसले रक्षा मन्त्रालयको जिम्मा लिनुभएको छ। मन्त्री जोन हेलीले पदबाट राजीनामा दिएका बेला जार्भिस नियुक्त हुनुभएको हो। विश्वकप फुटबल अन्तर्गत आज सह आयोजक क्यानाडाले बोस्निया हर्जेगोभिनाको सामना गर्दैछ। टोरन्टोमा हुने खेलबाट दुवै टोलीले विश्वकप यात्रा सुरु गर्नेछन्। क्यानाडा र बोस्निया एन्ड हर्जेगोभिना बीच यसरी

0: PFBS गोरखा रेडियो
1: सैन्य समुदाय मा
0: रिलायन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले PFBS
0: यो PFBS गोरखा रेडियो हो।

0: केबीसी नेपाली सेवाको साझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा किए।
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीय वासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सिडिओ र इरान अमेरिका सम्झौताका बुदाहरूबारे इरानी सञ्चार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्युयोर्कको स्टक मार्केटमा सुरु हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर अर्थात् $10 खर्ब सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मङ्गल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी सञ्चार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लडाइँ रोक्ने, रोक्का इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजैका दिन भएको एयर इन्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमिनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्युरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौँ जसले के भएको थियो भन्नेबारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्त्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटनास्थलमा दीप प्रज्वलन गरेर पीडितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्त्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चिनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै सुरु हुने गरी खनालको बेइजिङ भ्रमण तय गरियो।

0: योजनाको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्त्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्व साथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
1: मुख्यत यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छन्, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी, होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर चिनियाहरूसित पनि त्यहाँ कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
2: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ, त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेख पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरङ्गित बनेको छ। काठमाडौँसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
1: त्यो त हाम्रो भूगोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भने किन हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चिनमा पनि उठाउनु पर्छ।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनु पर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालय का सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीलाई सम्पर्क गरी सुरुमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौँ।
3: बिहान करिब 8:30 समयमा भारतीय एसएसपीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बिचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँलाई चाहिँ खबर गरिसकेपछि एसआई साहबको कमान्डमा 10 टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सत्य के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब

0: त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ अब?
1: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपी चाहिँ टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिरबाट सशस्त्र प्रहरी बोला हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसपी साहबले 26 नम्बर गणको एसपी साहबले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि, होइन?
1: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिलेकाहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिलेकाहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति चाहिँ आउन सक्छ। तर त्यो उसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
1: हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले यता सशस्त्र प्रहरी बलले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
1: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कुटनीतिक पहलबाट नै समाधान गर्नुपर्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्लाधिकारीजी पनि कोर्डिनेसन दिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कुटनीतिक तहबाटै सीमा निकुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
1: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
0: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा। बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय। इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमारेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
2: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी सञ्चार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेज अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमारेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: सामाजिक सञ्जाल फेसबुकमा विश्वभर केही घण्टा समस्या देखिएको छ। साँझ 7 बजेपछि युरोप, अमेरिकाका साथै नेपालमा पनि प्रयोगकर्ताले फेसबुकका साथै मेसेन्जरमा पनि समस्या भोगेको बताएका छन्। करिब 2 घण्टा अवरुद्ध भएको सेवा अहिले सञ्चालनमा आएको छ। प्रयोगकर्ताले लगइन गर्दा समेत स्वतः लगआउट हुने समस्या देखिएको बताएका छन्। रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ। काठमाडौँको एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहसपत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नुभएको छ।
1: कुन देशको संविधान संशोधन भइरहेछ, कहाँ भइरहेछ? अर्को कुरा मेरो प्रश्न थियो, किनकि म अथोरिटीको साथ बोल्दैछु, म एउटा ल मेकर हुँ, मेरो अथोरिटी अन्तर्गत पर्छ संविधान संशोधन। हु इज असीम शाह? मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, कसले गर्छ, प्रक्रिया के? मैले बुझ्दैछु राजनीतिक रूपले, राजनीतिक बुझ्छु, संविधान संशोधन हुनेवाला पनि छैन, हुँदैन यो देशको संविधान संशोधन हुने, अर्को देशको छ भने डिपोर्टमा पनि सुन्न पाएँ।
0: संयोजक शाह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाइ छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। अहिलेको अवस्थामा संविधान संशोधन नहुने सिंहको दावी छ। आजै मात्र मन्त्री परिषद बैठकले संविधान संशोधनको बहसपत्र तयार पार्न शाह नेतृत्वको कार्यदलको म्याद 1 महिना थपिदिएको छ। सरकारले 88 जना कर्मचारीको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव, शाखा अधिकृत लगायत कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले जेठ 18, 20, 21, 28 र 29 गतेका विभिन्न निर्णय मार्फत कर्मचारीको सरुवा गरिएकोमा सूची प्रकाशन गरिएको छ। सरुवामा नेपाल प्रशासन सेवातर्फका दर्जना उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी छन्। कतिपय कर्मचारीलाई विभिन्न तहका प्रमुख प्रशासकीय अधिकृतमा पनि सरुवा गरिएको छ। सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ। सभा बैठकमा सदस्य सुरेश आलेमगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको बताउनुभयो। उहाँले सतर्क गर्नुभएको छ।
2: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि अहिले कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ, मूल्य स्थिर, मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ, यो सम्भव छ? पुँजीगत खर्च जम्मा 20% 1% विनियोजन गरिएको छ, तर 7% को आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17.something मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
0: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
3: निश्चित व्यापारिक घरानाका 774 भन्दा बढी विद्युतीय गाडीहरू भन्सार नाकाबाट हतार हतार पास गराइनु र लगतै तिनै ब्रान्डलाई पोस्ने गरी चाहिँ करको स्क्राप फेरिनु के केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
0: बजेटमाथिको छलफलमा 19 जना सदस्यले भाग लिएका छन्। उद्योगहरूले औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन सुरु गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानुन अनुसार बकेटा रकम महसुल उपर गर्ने चेतावनी दिएपछि 10 वटा उद्योगले महसुल बुझाउन थालेका हुन्। 3 उद्योगले 1 करोडभन्दा बढी बकेटा भुक्तानी गरिसकेका लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। 300 भन्दा बढी उद्योगले महसुल बापत 88 करोडभन्दा बढी बकेटा तिर्न बाँकी छ। भोजपुरको सुन्तली क्षेत्रमा लिफ्ट खाने पनि आयोजना सुरु भएको छ।
4: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण मुख्य

0: सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ।
1: सभा बैठकमा सदस्य सुरेश आलेमगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको तर्क गर्नु भएको छ।
2: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि अघि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ। मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ। यो सम्भव छ? पुँजीगत खर्च जम्मा 20% 1% विनियोजन गरिएको छ, तर 7% को आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17% मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
1: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
3: करको स्क्ल्याब फेरिनु केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
1: बजेटमाथिको छलफलमा 19 जना सदस्यले भाग लिएका छन्।
0: छिमेकी भारतले नेपालमा आफ्ना राजदूतका ठाउँमा राजनीतिक नियुक्ति मार्फत आयुक्त खटाउन लागेको दावी गरिएको छ। हालै मात्र भारतले बङ्गलादेशमा राजनीतिक आयुक्त नियुक्त गरेको छ। भारतीय पत्रकार सिद्धान्त सिवालले नेपालमा राजनीतिक आयुक्त नियुक्त गर्न सरकारले सोच विचार गरिरहेको दावी गर्नुभएको छ। हाल नेपालमा भारतीय करियर डिप्लोम्याट मार्फत काम गर्दै आएको छ। नेपाल र बंगलादेश जस्तै विभिन्न 6 मुलुकमा भारतले त्यस्तो नियुक्ति गर्ने बताइएको छ। सामाजिक सञ्जाल फेसबुकमा विश्वभर केही घण्टा समस्या देखिएको छ। साँझ 7 बजेपछि युरोप अमेरिकाका साथै नेपालमा पनि प्रयोगकर्ताले फेसबुकका साथै मेसेन्जरमा पनि समस्या भोगेको बताएका थिए। करिब 2 घण्टा अवरूद्ध भएको सेवा अहिले सञ्चालनमा आएको छ। प्रयोगकर्ताले लगइन गर्दा समेत स्वत लगआउट हुने समस्या देखिएको बताएका छन्। रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ। काठमाडौँको एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहसपत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नुभएको छ।
4: अर्को कुरा मेरो प्रश्न थियो, किनकि म अथोरिटीको साथ बोल्दैछु कि म एउटा ल मेकर हुँ, मेरो अथोरिटी अन्तर्गत पर्छ संविधान संशोधन। हु इज द सिंसा? मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, कसले गर्छ, प्रक्रिया के? म यो बुझ्दैछु, राजनीतिक रूपले बुझ्छु, राजनीतिक बुझ्छु। संविधान संशोधन हुने बेला पनि छैन, हुँदैन, यो देशको संविधान संशोधन हुने अर्को देशको छ भने डिपुर्गमा पनि छुन पाएँ।
0: संयोजक शाह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाइ छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। आजै मात्र मन्त्री परिषद बैठकले संविधान संशोधनको बहसपत्र तयार पार्ने शाह नेतृत्वको कार्यदलको म्याद 1 महिना थपिदिएको छ। सर्वोच्च अदालतले माओवादी सशस्त्र युद्धका बाल सेनालाई तत्काल सम्मानजनक परिपूरणको व्यवस्था गर्न परमादेश दिएको छ। पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न पनि सरकारका नाममा परमादेश जारी दिएको छ। पूर्व बाल सैनिक लेलिन विष्ट र डाक्टर ज्ञान बहादुर बस्नेतले तयार गरेको छुट्टाछुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीत युद्ध अपराध हुने भन्दै त्यसलाई दण्डनीय बनाउने कानून निर्माण गर्न समेत निर्देशन दिएको छ। पूर्व बाल सेनाले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर र सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई आर्थिक राहतले मात्रै सम्बोधन गर्न नसक्ने भन्दै सर्वोच्चले उनीहरूलाई तत्काल पर्याप्त परिपूरणको व्यवस्था गर्न र शिक्षा, स्वास्थ्य र पुनस्थापना सहितको प्याकेजको व्यवस्था गर्न आदेश दिएको छ। रिट निवेदकले तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई विरूद्ध बाल सेना भर्ती गरेकोमा फौजदारी अभियोग चलाउन समेत माग गरेका थिए, तर सर्वोच्चले यो विषय सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने र त्यसमा समेत उजुरी दिइसकेकोले थप बोल्नु नपरेको आदेशमा भनेको छ। प्रचण्ड र भट्टराई विरूद्धको मुद्दा संक्रमणकालीन न्यायको संयन्त्रबाटै निरूपण हुने अदालतको भनाइ छ। हवस्

0: सर्वोच्च अदालतले ट्रेड युनियन खारेज नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन स्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा भएको सुनवाईले सो निर्णय गरेको हो। यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो। अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफमा मन्त्री मुवाक्लेले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको छ।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझे मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट चाहिँ अनुसूचित 2 लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर भएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ, अहिलेकै 43% 44% को हाराहारीमा रहन्छ। र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: बैठकमा श्रम संस्कृतिका आर्यन राईले बजेट विनियोजन बारे प्रश्न गर्नु भएको थियो।
2: आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनाएको होइन क्या? यो पुस्तौँ पुस्तादेखि पछाडि पारेका समुदायलाई सामाजिक रूपमा माथि उठान गर्नको निम्ति यो आयोगहरू बनाएको, र त्यसमा चाहिँ अझै मलाई लाग्छ पहिलाको भन्दा नयाँ गर्ने भने पछाडि अझै बजेट त्यहाँ परिहाल्नु पर्थ्यो, कम भयो भन्ने गुनासो छ। र आदिवासी जनजाति आयोग लगायत अन्य आयोगको चाहिँ प्रमुखहरूले पनि बजेट सम्बन्धी छलफल गर्नको निम्ति अर्थमन्त्रीले समय माग्दा नपाएको भन्ने गुनासो पनि छ। त्यसै कारणले गर्दाखेरि सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठान गर्नलाई राज्यले लगानी गर्नुपर्छ लाग्छ।
0: बागलुङकै दुर्गम गाउँ नर्जा भित्री वनमा कादुरीले झोरुङ्गे पुल निर्माण गरेको छ। संगम घरती मगरको रिपोर्ट।
3: बागलुङको दुर्गम गाउँ तमानखोला गाउँपालिका वडा नम्बर 6 नर्जा भित्री वनमा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खास नेपालले झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ। भित्री वन नर्जा जोड्ने ठुलाचौर खोलामा निर्माण भएको 76 मिटर लामो पुलले आफूहरूलाई निकै सहज भएको भित्री वन कि पार्वती छन्त्यालले बताउनु भयो।
4: अहिले यहाँ खेतबारी यतै छ, खेतबारीमा हिँड्ने, घाँस दाउरा काट्ने, पचौला सोर्ने सबै गर्ने सजिलो भएको छ।
3: पुलले नर्जा भित्री वन मात्र नभई मेग्दीको गुर्जासम्म पुग्ने यात्रीलाई सहजता भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश कुमार छन्त्यालको भनाइ छ।
5: हाम्रो वर्षामा एकदम ठुलो हुन्छ खोला, होइन, खेतीपाती सबै पारी छ, माथिल्लो बाटो अलिक छिटो हुन्छ तल्लो बाटो भन्दा, त्यही भएर माथिल्लो बाटो म्याग्दीको गुर्जा अनि म्याग्दीको लुलाङ, त्यहाँ माइत छ, त्यहाँ माइत लुलाङ गुर्जा माइत हिँड्ने मान्छेहरू हुन्छ।
3: 64,55,000 कुल लागतमा उक्त पुल निर्माण सम्पन्न भएको कादुरी पोखरा कार्यालयका प्रोजेक्ट म्यानेजर अवध नारायण माझीले बताउनु भयो।
6: 18 फेब्रुअरी 2024 हाम्रो काम सुरु भएको, 9 जेठ 2081 सम्पन्न भएको, 2083 जेठ 27 त्यो उद्घाटन भयो, 3 महिनामा हाम्रो प्रोजेक्ट कम्प्लिट भएको हो।
0: बेलायतको पारासुट रेजिमेन्टका पूर्व अफिसर डान जार्भिसले रक्षा मन्त्रालयको जिम्मा लिनुभएको छ। मन्त्री जोन हिरीले पदबाट राजीनामा दिएका बेला जार्भिस नियुक्त हुनुभएको हो। यही बीच लेबर सांसद ब्यारी गार्नियरले रक्षा क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्री अग्रसर हुनुपर्ने बताउनु भएको छ।
7: नमस्कार। PFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्न भएको छ। काठमाडौँमा एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहस पत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नु भएको छ।
1: मेरो अथोरिटी अन्तर्गत पर्छ संविधान संशोधन। हु इज द असीम शाह? मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, पहिले गर्छ प्रक्रिया के। म यो बुझ्दैछु, राजनीतिक रूपले बुझ्छु, राजनीतिक बुझ्छु। संविधान संशोधन हुनेवाला पनि छैन, हुँदैन। यो देशको संविधान संशोधन हुने अर्को देशको छ भने डिप्लोमा पनि छैन पाएको।
0: संयोजक शाह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाइ छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। आजै मात्र मन्त्री परिषद बैठकले संविधान संशोधनको बहस पत्र तयार पार्ने शाह नेतृत्वको कार्यदलको म्याद एक महिना थपिदिएको छ। सरकारले अर्थमन्त्री डाक्टर सोनी मुवागलीमाथि छानबिनको प्रस्तावलाई अस्वीकार गरेको छ। मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको प्रष्टीकरण नै पर्याप्त भएको बताउनुभयो।
2: अर्थ मन्त्रालयले अर्थमन्त्रीज्यूले यसमा प्रश्न बनाइसक्नु भएको छ, उठेको विषयहरूको उत्तर दिइसक्नु भएको छ, सदनमा पनि दिइसक्नु भएको छ, समितिमा पनि दिइसक्नु भएको छ। योभन्दा बाहेक आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन। आवश्यक महसुस हुँदै हुने क्रममा यहाँले विगतमा देख्नु नै भएको छ, मन्त्री परिषदले प्रधानमन्त्रीज्यूले सरकारले आवश्यक कदमहरू चलाइ नै रहेको छ। यसमा अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुभएको धारणा नै अहिले
0: मन्त्री वाग्लेले संसदमा घोषित बजेट वक्तव्य र कार्यान्वयनमा गएको बजेटको आर्थिक विधेयक फरक पारिएको भन्दै आलोचना हुँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकुटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनु भएको छ। रासोपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पंक्ति सबै अनुशासित हुनुपर्ने बताउनु भएको हो। उहाँले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सिर्जना नगरिएको भन्दै रासोपा सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरेरै छान्ने दावी गर्नुभएको छ। अब खबर फटाफट।
3: बन्देल आतंक र खानेपानी संकटका कारण खोटाङको रावावेशी चार, डुम्रे धारा पानीको डाँडागाउँ र कोटगाउँ रित्तिँदै कुनै बेला 100 घरधुरी बस्ने गरेको डाँडागाउँ र कोटगाउँमा अब 23 धुरी मात्रै बाँकी। झार सिद्ध्याउने भन्दै सुनसरी इनरुवा एको शाह कृषि एग्रोभेटबाट किनेको विषादीले एक बिघा भन्दा बढीको जुटबारी सखा पारेको दावी, 3.5 लाखको क्षति भएको दावी सहित भोगराह नरसिंह पाँचका किसान आलम अन्सारी एग्रोभेट धाउँदै। भोजपुरको पौवादुङमा फौजी किराको प्रकोप, सुक्खामाथि फौजी किराले पनि मकै बाली सखा पार्न थालेपछि किसान चिन्तामा। अर्का खाँची सन्धी खर्काका 80 जना बुहारीलाई नगरपालिकाको सम्मान, पालिकाभित्रका 12 वडाबाट छनौट गरेर 85 देखि 90 वर्ष उमेर समूहका सासू ससुराको स्याहार गर्ने बुहारीलाई कर्तव्यनिष्ठ असल बुहारीको मान। सिराहामा बिजुलीको ट्रान्सफर्मर चोरीका घटना बढ्दै, ट्रान्सफर्मर चोरी सम्बन्धी 15 वटा उजुरी प्रहरी कार्यालयमा पछिल्लो समय गोलबजार 13 दुर्गापुर सिमरा चौरमा सिंचाईका लागि जडान गरिएको 11,000 भोल्टको ट्रान्सफर्मर चोरी भएपछि किसान मारमा। चितवनको इच्छा कामनामा दुहना भैँसी र गोठका लागि पालिकाको अनुदान, गोठ बनाउन 20 जना र दुहना भैँसी किन्न 35 जनाले निवेदन दिएकोमा हालसम्म 20 किसानलाई जनै 75,000 सम्म दिइयो। र अमेरिका र क्रोएसिया पठाउने भन्दा लाखौं ठग्ने 2 जना काठमाडौँ प्रहरीको फन्दामा, अमेरिका पठाउँछु भनेर 35 लाख ठग्ने दोलखा सैलुङ दुईकी रुकु कुमारी श्रेष्ठ र क्रोएसिया पठाउने भन्दै 3.5 लाख ठग्ने मोरङ उर्लबारी छका शैलेन्द्र साक्यलाई वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइयो।
0: उद्योगहरूले औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन शुरू गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बक्यौता रकम वसुल उप गर्ने चेतावनी दिएपछि विभिन्न 10 वटा उद्योगले महसुल बुझाउन थालेका हुन्। 3 उद्योगले 1 करोड़ भन्दा बढ़ी बक्यौता भुक्तानी गरिसकेका लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। 300 भन्दा बढ़ी उद्योगले महसुल बापत 88 करोड़ भन्दा बढ़ी। खबर यति नै, नमस्कार।

0: बागलुङकै दुर्गम गाउँ नर्जाफी त्रिवनमा कादुरीले छोलुङ्गे पुल निर्माण गरेको छ। संगम घरती मगरको रिपोर्ट।
1: बागलुङको दुर्गम गाउँ तमानखोला गाउँपालिका वडा नम्बर 6 नर्जा भित्री वनमा कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खास नेपालले झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ। भित्री वन नर्जा जोड्ने ठुलाचौर खोलामा निर्माण भएको 76 मिटर लामो पुलले आफूहरूलाई निकै सहज भएको भित्री वनकी पार्वती छन्त्यालले बताउनु भयो।
2: अहिले यहाँ खेतबारी यतै छ, खेतबारीमा हिँड्ने, घाँस दाउरा काट्ने, पचौला सोर्ने सबै गर्ने सजिलो भएको छ।
1: पुलले नर्जा भित्री वन मात्र नभई मेग्दीको गुर्जासम्म पुग्ने यात्रीलाई सहजता भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश कुमार छन्त्यालको भनाइ छ।
3: हाम्रो बर्खामा एकदम ठुलो हुन्छ खोला, होइन, खेतीपाती सबै पारी छ, माथिल्लो बाटो अलिक छिटो हुन्छ तल्लो बाटो भन्दा, त्यही भएर माथिल्लो बाटो म्याग्दीको गुर्जा अनि म्याग्दीको लुलाङ, त्यहाँ माइत छ, त्यहाँ माइत लुलाङ माइत घुम्ने मान्छेहरू हुन्छ।
1: 64,55,000 कुल लागतमा उक्त पुल निर्माण सम्पन्न भएको कादुरी पोखरा कार्यालयका प्रोजेक्ट म्यानेजर अवध नारायण माझीले बताउनु भयो।
4: 18 फेब्रुअरी 2024 हाम्रो काम सुरु भएको, 9 जेठ 2081 सम्पन्न भएको, 2083 जेठ 27 त्यो उद्घाटन भयो, 3 महिनामा हाम्रो प्रोजेक्ट कम्प्लिट भएको हो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको संलग्नता छानबिन गर्न समिति गठन भएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन भएको छ। समितिका सदस्यमा मन्त्रालयकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। समितिलाई घटनाको आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढ़ेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुल्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब स्वयं जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनु भएको छ। रासोपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै वहाँले स्थापनाको 4 वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पंक्ति सबै अनुशासित हुनुपर्ने बताउनु भएको हो। वहाँले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सिर्जना गरिएको भन्दै रासोपा सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरेरै छाड्ने दावी गर्नुभयो। अब खबर फटाफट।
5: बन्देल आतंक र खाने पानी संकटका कारण खोटाङको रावावेशी 4 डुम्रे धारा पानीको डाँडा गाउँ र कोट गाउँ रित्तिँदै कुनै बेला 100 घरधुरी बस्ने गरेको डाँडा गाउँ र कोट गाउँमा अब 23 धुरी मात्रै बाँकी। झार सिद्ध्याउने भन्दै सुनसरी इनरुवा एको शाह कृषि एग्रोभेटबाट किनेको विषादीले 1 बिघा भन्दा बढीको जुटबारी सखा पारेको दावी, 3.5 लाखको क्षति भएको दावी सहित भोग्राह नरसिंह 5 का किसान आलम अन्सारी एग्रोभेट धाउँदै। भोजपुरको पौवादुङमा फौजी किराको प्रकोप, सुक्खामाथि फौजी किराले पनि मकै बाली सखा पार्न थालेपछि किसान चिन्तामा। अर्का खाँची सन्धि खर्काका 80 जना बुहारीलाई नगरपालिकाको सम्मान, पालिकाभित्रका 12 वडाबाट छनौट गरेर 85 देखि 90 वर्ष उमेर समूहका सासु ससुराको स्याहार गर्ने बुहारीलाई कर्तव्यनिष्ठ असल बुहारीको मान। सिराहामा बिजुलीको ट्रान्सफर्मर चोरीका घटना बढ्दै, ट्रान्सफर्मर चोरी सम्बन्धी 15 वटा उजुरी प्रहरी कार्यालयमा पछिल्लो समय गोलबजार 13 दुर्गापुर सिमरा चौरमा सिंचाईका लागि जडान गरिएको 11,000 भोल्टको ट्रान्सफर्मर चोरी भएपछि किसान मारमा। चितवनको इच्छा कामनामा दुहना भैँसी र गोठका लागि पालिकाको अनुदान, गोठ बनाउन 20 जना र दुहना भैँसी किन्न 35 जनाले निवेदन दिएकोमा हालसम्म 20 किसानलाई जनै 75,000 सम्म दिइयो। र अमेरिका र क्रोएसिया पठाउने भन्दा लाखौं ठग्ने 2 जना काठमाडौँ प्रहरीको फन्दामा, अमेरिका पठाउँछु भनेर 35 लाख ठग्ने दोलखा सैलुङ 2 की रुकु कुमारी श्रेष्ठ र क्रोएसिया पठाउने भन्दै 3.5 लाख ठग्ने मोरङ उर्लबारी 6 का शैलेन्द्र साक्यलाई वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइयो।
0: बेलायतको पारासुट रेजिमेन्टका पूर्व अफिसर ड्यान जार्भिसले रक्षा मन्त्रालयको जिम्मा लिनुभएको छ। मन्त्री जोन हिलीले पदबाट राजीनामा दिएका बेला जार्भिस नियुक्त हुनुभएको हो। यही बीच लेबर सांसद ब्यारी गार्डियनले रक्षा क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्री अग्रसर हुनुपर्ने बताउनु भएको छ।
6: The pressure that is being put on him by these resignations will mean he has to revisit the maths, they have to go over the figures and they will have to get a compromise. It would be ridiculous.
0: खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ।
1: सभा बैठकमा सदस्य सुरेश आलेमगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको तर्क गर्नुभएको छ।
2: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ, मूल्य स्थिर मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ, यो सम्भव छ। पुँजीगत खर्च जम्मा 20% 1% विनियोजन गरिएको छ, तर 7% को आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17.something मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
1: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
3: करको स्ल्याब फेरिनु के केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
1: बजेटमाथिको छलफलमा 19 जना सदस्यले भाग लिएका छन्।
0: भोजपुरको सुन्तले क्षेत्रमा लिफ्ट खानेपानी आयोजना सुरु भएको छ।
4: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्य सहित यो आर्थिक वर्षदेखि आयोजना शुरू गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप 2 ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ। आगामी आर्थिक वर्षभित्रै सबै संरचना निर्माण सकेर नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ। विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार यो आयोजनाको अनुमानित लागत करिब 1 करोड छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। स्थानीयका अनुसार सुन्तली क्षेत्रमा वर्षातको समयमा पानीको अभाव खासै नहुने भए पनि हिउँदका करिब 5 महिना समस्या हुने गरेको छ। पानीको अभावमा यहाँ आउने पर्यटकलाई पनि असहज हुने गरेको थियो।
0: सिराहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको पाइएको छ।
4: जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले हालसम्म ट्रान्सफर्मर चोरी सम्बन्धी 15 उजुरी आएको जानकारी दिनुभएको छ। प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको उहाँले बताउनुभयो। पालका अनुसार नवराजपुर र बरियारपट्टी लगायत क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन्। यसैबीच सिराहाको गोलबजार नगरपालिका 13 दुर्गापुर सिमरा चौरमा सिंचाईका लागि जडान गरिएको 11,000 भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन्। खेतीपातीको मुख्य याममा विद्युत आपूर्ति अवरूद्ध हुँदा सिंचाई सेवा ठप्प भएको हो। किसान दुर्गेश कुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताउनुभयो। यस्तै किसान रामप्रीत यादवले ट्रान्सफर्मर चोरीले ठूलो असर परेको भन्दै तत्काल विद्युत सेवा पुनस्थापनाको माग गर्नुभएको छ।
0: अब खबर फटाफट।
5: बन्देल आतंक र खानेपानी संकटका कारण खोटाङको रावावेसी 4, डुम्रे धारा पानीको डाँडा गाउँ र कोट गाउँ रित्तिँदै कुनै बेला 100 घरधुरी बस्ने गरेको डाँडा गाउँ र कोट गाउँमा अब 23 धुरी मात्रै बाँकी। झार सिद्ध्याउने भन्दै सुनसरी इनरुवा एको साहा कृषि एग्रोभेटबाट किनेको विषादीले 1 बिघा भन्दा बढीको जुटबारी सखा पारेको दावी, 3.5 लाखको क्षति भएको दावी सहित भोगराहा नरसिंह 5 का किसान आलम अन्सारी एग्रोभेट ताउँदै। भोजपुरको पौवादुङमा फौजी किराको प्रकोप, सुक्खामाथि फौजी किराले पनि मकै बाली सखा पार्न थालेपछि किसान चिन्तामा। अर्घाखाँची सन्धि खर्काका 80 जना बुहारीलाई नगरपालिकाको सम्मान, पालिकाभित्रका 12 वडाबाट छनौट गरेर 85 देखि 90 वर्ष उमेर समूहका सासू ससुराको स्याहार गर्ने बुहारीलाई कर्तव्यनिष्ठ असल बुहारीको मान। सिराहामा बिजुलीको ट्रान्सफर्मर चोरीका घटना बढ्दै ट्रान्सफर्मर चोरी सम्बन्धी 15 उजुरी प्रहरी कार्यालयमा पछिल्लो समय गोलबजार 13 दुर्गापुर सिमरा चौरमा सिंचाइका लागि जडान गरिएको 11,000 भोल्टको ट्रान्सफर्मर चोरी भएपछि किसान मारमा।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा बोस्निया र हर्जगोभिनासँग एक एकको बराबरी खेल्दै सह आयोजक क्यानाडाले प्रतियोगिताको सुखद शुरूआत गरेको छ। टोरन्टोमा भएको खेलमा साइल लारिनले अन्तिम समयमा उत्कृष्ट गोल गर्दै क्यानाडालाई महत्वपूर्ण एक अंक दिलाउनुभयो। घरेलु समर्थकको साथ पाएको क्यानाडाले खेलको शुरूआत राम्रै गरेको थियो, तर पहिलो हाफ अन्तर्गत 21 मिनटमा ब्रोसिया एण्ड हर्जगोभिनाका जोभो लुकेजले कर्नरबाट आएको बललाई हेड मार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाउनुभयो। पछिल्लो हाफमा क्यानाडाले आक्रमक खेल प्रदर्शन गर्यो। लगातार दबाव सिर्जना गरेको क्यानाडाले खेलको उत्तरार्धमा बराबरी गोल निकाल्यो। साइल लारिनले 78 मिनटमा उत्कृष्ट फिनिसिङ मार्फत गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए। यो बराबरीसँगै क्यानाडाले विश्वकप इतिहासमै पहिलो पटक अङ्क हासिल गरेको छ। राजसभा सांसद अमरेश कुमार सिंहले सरकारले प्रयास गरे जसरी संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ। काठमाडौँको एक कार्यक्रममा सांसद सिंहले संविधान संशोधनको बहस पत्र तयार पार्न प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको समितिको आधिकारिकतामा प्रश्न गर्नुभएको छ।
1: हु इज द असीम शाह मैले बुझिनँ कि कहाँको संविधान संशोधन हुन्छ, कसले गर्छ, प्रक्रिया के हो। म यो बुझ्दैछु, राजनीतिक रूपले बुझ्छु, राजनीति बुझ्छु, संविधान संशोधन हुने बेला पनि छैन, हुँदैन, यो देशको संविधान संशोधन हुने अर्को देशको छ भने डिप्लोमा पनि चुन्न पाएको छ।
0: संयोजक सह सांसद पनि नभएकाले यसको आधिकारिकता नहुने उहाँको भनाइ छ। सांसद सिंहले संविधान संशोधनका लागि प्रदेशले पनि अनुमति दिनुपर्ने भएकाले अहिले सम्भव नभएको उल्लेख गर्नुभएको छ। आजै मन्त्री परिषद बैठकले संविधान संशोधनको बहस पत्र तयार पार्ने सह नेतृत्वको कार्यदलको म्याद एक महिना थपिदिएको छ। भोजपुरको सुन्तले क्षेत्रमा लिफ्ट खाने पानी आयोजना सुरु भएको छ।
2: बस्तीभन्दा करिब 400 मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्य सहित यो आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो। आयोजना सम्पन्न भएपछि यहाँ पानी अभावको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। आयोजना अन्तर्गत हालसम्म 20 घनमिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका सब इन्जिनियर सञ्जीव कुमार यादवका अनुसार अब थप दुईवटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी छ। आगामी आर्थिक वर्षभित्रै सबै संरचना निर्माण सकेर नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ। विस्तृत परियोजना प्रतिवेदन डीपीआर अनुसार यो आयोजनाको अनुमानित लागत करिब 1 करोड़ छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रमा पर्ने करिब 25 घर परिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन्। स्थानीयका अनुसार सुन्तले क्षेत्रमा वर्षातको समयमा पानीको अभाव खासै नहुने भए पनि हिउँदका करिब 5 महिना समस्या हुने गरेको छ। पानीको अभावमा यहाँ आउने पर्यटकलाई पनि असहज हुने गरेको थियो।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक थप सुधार्न सांसदहरूले सल्लाह दिएका छन्। विधेयकमाथिको छलफलमा कृपा महर्जनले समुदायलाई सक्रिय बनाउने गरी कानून बनाउन भन्नुभएको छ।
3: संस्कृति समुदायमा जन्मिन्छ, समुदायले अभ्यास गर्छ र स्थानीय तहले त्यसलाई सबैभन्दा राम्रोसँग संरक्षण गर्ने गर्दछ। त्यसैले सङ्घ प्रदेश र स्थानीय तहबाट बीचबाट स्पष्ट जिम्मेवारी समन्वय र बजेट सुनिश्चित हुनुपर्दछ। सभामुखज्यू, म नेपाल सरकार समक्ष प्रस्ताव राख्न चाहन्छु, नेपालका सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय डिजिटल अभिलेख आगामी 2 वर्षभित्र तयार गर्ने राष्ट्रिय अभियान घोषणा गरियोस्।
0: अनुष्का श्रेष्ठले अभौतिक सम्पदा संरक्षणका लागि जिम्मेवार व्यक्तित्वको संरक्षण पनि जरुरी रहेको बताउनु भएको छ।
4: संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ। जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ।
0: उद्योगहरूले औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन सुरु गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बक्यौता रकम महसुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 उद्योगले महसुल बुझाउन थालेका हुन्। खबर यति नै, नमस्कार।
5: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा बोस्निया र हर्जगोभिनासँग एक एकको बराबरी खेल्दै सह आयोजक क्यानाडाले प्रतियोगिताको सुखद शुरूआत गरेको छ। टोरन्टोमा भएको खेलमा साइल लरिनले अन्तिम समयमा उत्कृष्ट गोल गर्दै क्यानाडालाई महत्वपूर्ण एक अङ्क दिलाउनुभयो। घरेलु समर्थकको साथ पाएको क्यानाडाले खेलको शुरूआत राम्रो गरेको थियो, तर पहिलो हाफ अन्तर्गत 21 मिनटमा बोस्निया एन्ड हर्जगोभिनाका जोबो लुकिजले कर्नरबाट आएको बललाई हेड मार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाउनुभयो। पछिल्लो हाफमा क्यानाडाले आक्रामक खेल प्रदर्शन गर्यो। लगातार दबाव सिर्जना गरेको क्यानाडाले खेलको उत्तरार्धमा बराबरी गोल निकाल्यो। साहिल लारिनले 78 मिनटमा उत्कृष्ट फिनिसिङ मार्फत गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाउनुभयो। यो बराबरीसँगै क्यानाडाले विश्वकप इतिहासमै पहिलो पटक अङ्क हासिल गरेको छ। सत्तारूढ दलका सांसद नरहेको राष्ट्रिय सभामा बजेटले आलोचना खेप्नु परेको छ।
1: सभा बैठकमा सदस्य सुरेश आलेमगरले 7% आर्थिक वृद्धि दर गर्ने भनेर ढाँट्ने काम भएको तर्क गर्नुभएको छ।
2: सामान्य अध्यक्ष महोदय, करको दरको हेरफेरको बारेमा पनि कुरा आइसक्यो, त्यसैले यो बजेटले आर्थिक वृद्धि दर 7% गर्ने भनेको छ, मूल्य चाहिँ 6% स्थिर गर्ने भनेको छ, यो सम्भव छ। पुँजीगत खर्च जम्मा 20% विनियोजन गरिएको छ, तर 7% आर्थिक वृद्धि दर कसरी हासिल हुन सक्छ? मूल्य वृद्धि दर 17 समथिङ मूल्य वृद्धि दर भयो भनेर कर्मचारी तल बढाइएको छ, तर त्यो मूल्य वृद्धि दरलाई 6% कायम राख्न सकिन्छ? त्यसैले यो बजेट जुन छ यो हावादारी प्रकारको छ।
1: रोशनी मेसेले घोषणा भइसकेको बजेटका आर्थिक विधेयकमा रातारात करका दर परिवर्तन गरिएको भन्दै आलोचना गर्नुभएको छ।
3: करको स्क्ल्याब फेरिनु के केवल यो संयोग मात्र हो? 3 महिनामै सुशासनको नारा कमिसनको भाडामा परिणत हुनु यो देश र संसदकै लागि चाहिँ लज्जास्पद विषय बनेको छ। अध्यक्ष महोदय, अर्थमन्त्रीज्यूको विज्ञता त मध्यरातमा आर्थिक विधेयकमा 16-17 पाना गायब पारेर तेस्रो पटकसम्म संशोधन गरी व्यापारीको अनुकूल बनाउनमा पो प्रयोग भएछ।
1: बजेटमाथिको छलफलमा 19 सदस्यले भाग लिएका छन्।
0: सरकारले 88 कर्मचारीको सरुवा गरेको छ।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव, शाखा अधिकृत लगायत कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले जेठ 18, 20, 21, 28 र 29 गतेका विभिन्न निर्णय मार्फत कर्मचारीको सरुवा गरिएकोमा सूची प्रकाशन गरिएको छ। सरुवामा नेपाल प्रशासन सेवातर्फका दर्जना उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी छन्। कतिपय कर्मचारीलाई विभिन्न तहका प्रमुख प्रशासकीय अधिकृतमा पनि सरुवा गरिएको छ।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको नयाँ कार्य समिति चयन भएको छ। संस्थाको संशोधित विधान 2078 बमोजिम नयाँ पदाधिकारी र सदस्यहरू चयन गरिएको हो। इपानको विधान अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डागी स्वत अध्यक्ष बन्नु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्वाचित हुनुभएको छ। साधारण सभाले 7 उपाध्यक्षहरू पनि चयन गरेको छ। संस्थाको महासचिवमा टेकनाथ टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ। अधिकांश पदहरू निर्विरोध भए पनि कोषाध्यक्षका लागि पनि निर्वाचन भएको थियो। निर्वाचनमा शंकर बस्याल 267 मत प्राप्त गरी विजय हुनु भएको छ। नवनिर्वाचित अध्यक्ष मोहन डाङ्गीले सामूहिक नेतृत्व र नीतिगत सुधारलाई मुख्य प्राथमिकता दिने घोषणा गर्नुभएको छ। गण्डकी प्रदेश सभाको हिजोको बैठकमा प्रदेश लोक सेवा आयोग र प्रदेश सभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश भएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश लोक सेवा आयोग गण्डकीको आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन बैठकमा पेश गर्नु भएको हो। उक्त प्रतिवेदनलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख कृष्ण दितालले जानकारी दिनुभयो। शुक्रबारको प्रदेश सभा बैठकमा भूमि, कृषि, व्यवस्था तथा सहकारी मन्त्री भीम बहादुर कार्कीले प्रदेशसभा सदस्यले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो। प्रदेशसभाको आगामी बैठक असार 1 अपरान्ह 4 बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न समिति गठन भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: अर्थमन्त्री डाक्टर सोनी मुवागलेले आफ्नो आलोचना गर्ने सांसदले बजेट पुस्तिका नपढेको आशंका व्यक्त गर्नुभएको छ। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफमा मन्त्री मुवागलेले अध्ययन नगरिकन प्रश्न सोधिएको दावी गर्नुभएको हो।
1: विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझे मैले, अथवा पाउनु भए पनि त्यो त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई लामो महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट चाहिँ अनुसूचित दुईमा लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो।
0: मन्त्री वाग्लेले धेरै ऋण लिएको भनेर भएको आलोचनामा असहमति राख्नु भएको छ।
1: झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जीडीपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ, अहिलेकै 43% 44% हाराहारीमा रहन्छ। र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन्, अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50%सम्म डेट टु जीडीपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन।
0: भोजपुरको पौवादुङका किसान अहिले वैकल्पिक नगदे बालीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत बालीमा बाँदरले क्षति पुर्याउन थालेपछि अदुवा खेतीलाई सुरक्षित र आमदानीमुखी विकल्पको रूपमा विस्तार गरिएको हो। कृषिमा आधुनिकीकरण तथा किसानको आय स्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले 20 लाखको कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलो दुम्बाको करिब 100 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिनुभएको छ। अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले खेती विस्तारमा जोड़ दिएको उहाँको भनाइ छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बाँदर आतंकका कारण मकै, कोदो, आलु जस्ता परम्परागत बालीमा ठूलो क्षति भएपछि विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड़ दिएको जानकारी भयो। गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न समिति बनेको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन भएको छ। समितिका सदस्यमा मन्त्रालयकी उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गोडराज भट्टराई रहनु भएको छ। समितिलाई घटनाको आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढेको हो। कालीकोटका 9 वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्। जन्मेदेखि 5 वर्ष मुनिका बालबालिकाले 9, गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाडाचक्र, राजकोट, तिला गुफा नगरपालिका सहित महाबै, पचाल झरना, सात्री, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो। शुक्रबार पलान्ता गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेसँगै सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्। जन्मेदेखि 15 महिना भित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16 देखि 59 महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर सबै खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान छ। सुस्तामा भारतीय प्रहरी प्रवेश गरेको विरोधमा माइतीघरमा प्रदर्शन गरेर फर्कँदै गरेका राष्ट्रिय जेएनजी नागरिक अभियानका 2 जनालाई प्रहरीले बीच